एकैछिनको विश्रामपछि खबर संघालोमा स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपका सभापति रवि लामिछानेले सरकारका निर्णयले अपेक्षित लाभको सट्टा ठूलो क्षति पुर्याए त्यस्ता निर्णय तत्काल परिवर्तन गर्नुपर्ने बताएका छन्। शुक्रबार रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनहितका लागि गरेका निर्णय व्यवहारमा कार्यान्वयन हुँदा नकारात्मक परिणाम आए सुधार गर्न हिचकिचाउन नहुने बताएका हुन्। सरकारले लाभका लागि गरेको निर्णयले हानि पो गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुन्छन्। यदि त्यसले धेरै ठूलो ड्यामेज गर्यो भने रातारात पनि सच्याउनुपर्छ उनले भनेका छन्। लामिछानेले हजारौं निर्णय मध्ये केही निर्णय विवादमा पर्न सक्ने उल्लेख गर्दै असल उद्देश्यका साथ गरिएका निर्णय पनि कार्यान्वयनका क्रममा अपेक्षित नतिजा नदिन सक्ने बताएका हुन्। किसानको हितका लागि गरिएको निर्णयले व्यवहारमा किसानकै विपक्षमा असर पार्न सक्ने सम्भावना रहने उनको भनाइरहेको थियो। उनले शुरूआतमा विवादित देखिएका धेरै निर्णय समयसँगै सही साबित हुने उदाहरण पनि रहेको बताएका छन्। नेतृत्वले दीर्घकालीन सोच र स्पष्ट उद्देश्यका साथ निर्णय गर्ने भए पनि कार्यान्वयनका चुनौतीका कारण नकारात्मक भाष्य बन्न सक्ने उनको भनाइरहेको थियो। सभापति लामिछानेले वर्तमान सरकारको नियतमाथि आफूलाई कुनै शंका नरहेको पनि बताएका छन्। यद्यपि निर्णयमा कमजोरी देखिए सुधार गर्नुपर्ने र गलत बाटोमा गई सरकारलाई खबरदारी गर्न नेता कार्यकर्तालाई आग्रह गर्दै मन्त्रालयबाट समस्या समाधान नभए पार्टीले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास दिलाएका छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतामा विश्वास र आशा जगाउन नसक्दा देशमा निराशा बढ़दै गएको बताएका छन्। शनिबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आम नागरिकसँगै उद्योग व्यवसायीले पनि सरकारप्रति भरोसा गुमाउँदै गएको बताएका छन्। घिसिङले बढ़दो निराशाकै कारण केही व्यवसायी र युवाले आत्मदाह जस्ता दुःखद कदम चाल्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै देशमा सरकार केही हदसम्म जिम्मेवार रहेको टिप्पणी गरेका हुन्। उनका अनुसार दुई तिहाई नजिकको जनसमर्थन पाएको सरकार ले जनताको आशा पूरा गर्न नसके देश फेरि अस्थिरता र द्वन्द्वतर्फ धकेलिन सक्ने खतरा रहेको छ। अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी छेरिक राजनीतिक लाभका लागि अघि नबढ़ने स्पष्ट पार्दै देशमा आउने जुनसुकै चुनौती सामना गर्न तयार रहेको बताएका हुन्। उनले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्नु गलत भएको स्वीकार गर्दै अब कुनै पनि पार्टीमा विलय भएर उज्यालो नेपालको अस्तित्व समाप्त नगर्ने बताएका हुन्। वर्षायामपछि देशव्यापी तीन महिने अभियान सञ्चालन गरी हरेक गाउँपालिकामा पुगेर जनताका समस्या बुझ्ने योजना रहेको जानकारी दिँदै उनले आगामी स्थानीय प्रदेश र त्यसपछिको संघीय निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई जनताले रोज्ने दावी गरेका हुन्। महन्त ठाकुर नेतृत्वको तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालबीच एकता भएको छ। महिनाभन्दा बढ़ी बितिसक्दा पनि पार्टी समायोजन प्रक्रिया अझै टुंगिन सकेको छैन। 2082 पुसमा एकीकृत भएर बनेको जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव र संरक्षकमा महन्त ठाकुर रहेका छन्। तर अन्य पदाधिकारी र संगठनात्मक संरचनाको टुंगो हालसम्म लाग्न सकेको छैन। समायोजन प्रक्रिया अघि बढ़ाउने विषयमा छलफल गर्न दुवै पक्षले छुट्टा छुट्टै बैठक बोलाउने तयारी गरेका छन्। पार्टी दर्ताका लागि 52 सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिए पनि त्यसको अनियमित बैठक हुन सकेको छैन। पार्टीभित्र अझै पनि दुवै पक्षका नेताहरू छुट्टा छुट्टै सक्रिय देखिने गरेका छन्। संरक्षक ठाकुरले बालकुमारी स्थित पार्टी कार्यालयमा बनाइएको कार्यकक्ष समेत प्रयोग नगरेको र अधिकांश समय आफ्नै निवास र सिंहदरबार स्थित संसदीय दलको कार्यालयबाट गतिविधि सञ्चालन गर्ने गरेका छन्। पार्टीका नेताहरूका अनुसार अध्यक्ष यादव र संरक्षक ठाकुर बीच नियमित सम्वाद हुन नसक्दा समायोजन प्रक्रिया प्रभावित भएको छ। यस्तै लोसपाका केही नेताहरूले नयाँ राजनीतिक विकल्पको खोजी गरिरहेको चर्चा पनि पार्टीभित्र भइरहेको छ। यद्यपि जसपा नेपालका नेता शैलेन्द्र शाहले समायोजनमा कुनै विवाद नरहेको र आवश्यक गृहकार्य भइरहेको बताएका छन्। तत्कालीन लोसपाका महासचिव विनोद सिंहले पनि केही दिनभित्रै समायोजन प्रक्रियाले निष्कर्ष पाउने दावी गरेका छन्। लोसपामा 307 र जसपामा 241 गरी कुल 548 सदस्यीय केन्द्रीय समिति रहेकामा एकीकृत पार्टीबाट पार्टीका लागि 251 सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव अघि सारिएको छ। 60-40 अनुपातमा समायोजन गर्ने सहमति अनुसार 60% प्रतिनिधित्व जसपाबाट र 40% लोसपाबाट हुने बताइएको छ। यही अनुपातका कारण विशेष गरी लोसपाका धेरै नेताको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। आम जनता पार्टी आजपाले वर्तमान सरकार चौतर्फी असफल भएको निष्कर्ष निकालेको छ। राजनीतिक अस्थिरतालाई

तिर्दै नेपाली जनताले राष्ट्रपालाई झण्डै दुई तिहाईको जनमत दिँदा पनि सरकारले दुई तिहाईको चमत्कार देखाउन आर्थिक वर्ष 2082-83 बजेट कार्यान्वयनको समीक्षा गर्दै आजपाले नयाँ आर्थिक वर्षको पहिलो दिन यस्तो निष्कर्ष साझा गरेको हो। आजपाको तर्फबाट प्रवक्ता सुभाष प्रसाद शाहले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले देशलाई विकास र निकास दिन असफल भएको निष्कर्ष सुनाएका हुन्। विकास बजेट जम्मा 46% खर्च र राजस्व संकलन जम्मा 84% भएको, वैदेशिक अनुदान सहायता 58% मात्र प्राप्त भएको तथा ऋण करिब 3 खर्ब रूपियाँ भन्दा बढ़ी थपिएको अर्थात वित्तीय कार्य सम्पादनको हिसाबले यो वर्ष इतिहासकै अहिलेसम्मको सबैभन्दा खराब वर्ष साबित भएको आजपाको दावी रहेको छ। शक्तिशाली सरकार भन्दा पनि बजार अनियन्त्रित बनेको र राज्यको लुटकारी चरित्र अझै उदाङ्गो बनेको, उपभोक्ता चरम मूल्य वृद्धिको मारमा परेको र भान्सा महँगो भन्दा जनजीवन नै कठिन बनेको आजपाको निष्कर्ष रहेको छ। विधि मासेर बलपूर्वक शासन गर्ने शैलीको कारण वर्तमान सरकार बदनाम बनेको पनि उनको ठहर रहेको छ। 2081 सालको फागुनदेखि नै नेपाल ग्रे लिस्टमा रहेकोमा अहिले उक्त लिस्टबाट हट्नुको साटो उल्टै ब्ल्याक लिस्टमा पर्ने जोखिममा बढ़ेको छ। नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनमा वर्तमान सरकार पूर्ण रूपमा असफल हुँदा नेपाल एफएटीएफको ब्ल्याकलिस्टमा पर्न लागेको आजपाको ठमाइ रहेको छ। सरकारले अर्थतन्त्रमा ठोस नीतिगत सुधार गर्नुको साटो उल्टै समस्या थुपार्ने काम गरेको आजपाको आरोप रहेको छ। अब आर्थिक समाचार। सरकारले संसदमा दर्ता गरेको नेपाल राष्ट्र बैंकिङ संशोधन विधेयकमा प्रमुख व्यवस्थामाथि नै गवर्नर डाक्टर विश्वनाथ पौडेलले प्रश्न उठाएका छन्। उनले विधेयकका अधिकांश प्रस्ताव अनावश्यक र व्यवहारिक नभएको बताएका छन्। अर्थ समितिमा भएको विधेयकमाथिको प्रारम्भिक तथा सैद्धान्तिक छलफलमा सहभागी हुँदै गवर्नर पौडेलले राष्ट्र बैंकको उद्देश्य गवर्नरको योग्यता पदमुक्त गर्ने प्रक्रिया, कुलिङ पीरियड तथा सरकारलाई नाफ हस्तान्तरण सम्बन्धी प्रस्तावित व्यवस्थाप्रति असहमति जनाएका हुन्। उनले राष्ट्र बैंकको उद्देश्यमा सम्बन्धी विद्यमान व्यवस्था पर्याप्त रहेको भन्दै त्यसमा संशोधन आवश्यक नरहेको बताएका हुन्। आवश्यक परे अन्तर्राष्ट्रिय अभ्यास अनुसार बेरोजगारी न्यूनीकरण सम्बन्धी उद्देश्य थप्न सकिने भए पनि अन्य व्यवस्था यथावत राख्नुपर्ने उनको धारणा रहेको थियो। राष्ट्र बैंकले कुनै निकायको जमानत बस्न नहुने विद्यमान व्यवस्था पनि कायम राख्नुपर्ने उनले स्पष्ट पारेका हुन्। केही सांसदले जमानत दिन सक्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए पनि केन्द्रीय बैंकको भूमिकासँग मेल नखाने उनको भनाइ रहेको थियो। गवर्नर बन्न आवश्यक योग्यता र अनुभव सम्बन्धी प्रस्तावित प्रावधानलाई पनि उनले अव्यवहारिक बताएका हुन्। प्रस्तावित व्यवस्था अनुसार अध्यापक विशिष्ट श्रेणीका सचिव वा राष्ट्र बैंकका कार्यकारी निर्देशकले थप 10 वर्षको अनुभव हुनुपर्ने व्यवस्था व्यवहारमा सम्भव नभएको उनको तर्क रहेको थियो। उनले यस्तो प्रावधानले नेपालको सन्दर्भमा गवर्नर बन्न योग्य व्यक्ति नहुने अवस्था सिर्जना गर्न सक्ने र विधेयक कुनै सीमित व्यक्तिलाई लक्षित गरेर ल्याइएको जस्तो देखिने आशंका व्यक्त गरेका हुन्। अब विदेशका समाचार। युक्रेनी आक्रमणका कारण तेल भण्डारण केन्द्र र ऊर्जा पूर्वाधारमा क्षति पुगेको, रूसका अधिकांश क्षेत्रमा इन्धन अभाव देखिएको छ। विश्वका प्रमुख तेल उत्पादक राष्ट्रमध्ये एक रूसमा पेट्रोलका लागि लामो लाइन लाग्न थालेको छ भने केही पेट्रोल पम्प सञ्चालनमा नै बन्द भएका छन्। एएफपीका अनुसार मस्कोबाट करिब 480 किलोमिटर उत्तर स्थित भोलोगोडाबाट फर्किएका एक दम्पति ले 4 वटा पेट्रोल पम्प पार गरेपछि मात्र इन्धन उपलब्ध भएको पम्प भेट्टाएका थिए। जुन महिनादेखि रूसका 90% भन्दा बढ़ी क्षेत्रमा कुनै न कुनै रूपमा इन्धन अभाव देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। युक्रेनले रूसका तेल डिपो र ऊर्जा पूर्वधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएपछि इन्धन आपूर्तिमा समस्या आएको हो। यसले दैनिक जनजीवन मात्र होइन यातायात र आपूर्ति प्रणाली समेत प्रभावित भएको छ। अब खेलकुदका समाचार। फिफा विश्वकप 2026को तेस्रो स्तरका लागि भएको खेलले फुटबल इतिहासमा विशेष स्थान बनाएको छ। दुवै टोलीबाट 10 गोल भएको यो अविश्वसनीय प्रतिस्पर्धा इंग्ल्याण्डले फ्रान्सलाई 3-4 पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ। पहिलो हाफमा 4-0 पछि पारेको फ्रान्सले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै खेललाई रोमाञ्चक बनाएको थियो, तर अन्तिम समयमा इंग्ल्याण्डले संयम गुमाएन र जीत आफ्नो पक्षमा पार्न सफल भएको छ। इंग्ल्याण्डले खेलको शुरूदेखि नै उच्च दबाव
योजना गर्दै फ्रान्सलाई रक्षात्मक अवस्थामा धकेलेको छ। बुकायो साकाले दुई गोल गरे भने डेक्लान राइस र एजरी कोन्साले एक एक गोल थपेपछि पहिलो हाफ सकिँदा इंग्ल्याण्ड 4-0 अगाडि रहेको थियो। साका आफ्नो तीव्र गति र सटिक फिनिशिङका कारण पहिलो हाफ का नायक बनेका छन्। दोस्रो हाफमा भने खेलको स्वरूप पूर्ण रूपमा बदलेको छ। फ्रान्सले आक्रामक रणनीति अपनाउँदै लगातार आक्रमण गरेको छ। कप्तान किलियन एम्बाम्पेले माइकल ओलिसे र उस्मान डेम्बेलेसँग उत्कृष्ट तालमेल मिलाउँदै दुई गोल गरेका छन्। ब्राडली बारकोला र उस्मान डेम्बेले पनि एक एक गोल थपेपछि फ्रान्सले 4-0 घाटा पूर्ति गर्दै खेललाई 4-4 बराबरीमा ल्याएको छ। एक समय इंग्ल्याण्ड पूर्ण रूपमा दबावमा परेको देखिन्थ्यो र फ्रान्सले ऐतिहासिक पुनरागमन पूरा गर्ने संकेत देखिएको थियो, तर खेलको निर्णायक मोड़मा इंग्ल्याण्डले फेरि आफ्नो स्तर देखाएको छ। बराबरीपछि इंग्ल्याण्डले थप दुई गोल गर्दै स्कोर 6-4 बनाएको छ। फ्रान्सले बराबरी गर्ने अवसर पनि पाएको थियो, तर त्यसलाई सदुपयोग गर्न नसक्दा पुनरागमन अधुरै रहेको थियो। अन्तिम किकमा बोलिङको कलात्मक गोल खेलको 90+8 मिनटमा जुड बोलिङमिनले प्रतियोगिताकै उत्कृष्ट गोल मध्ये एक गरेका छन्। उनले मध्यरेखा नजिकैबाट बल नियन्त्रणमा लिए तीव्र गतिमा फ्रान्सको पोस्ट तर्फ अघि बढे, एकपछि अर्को डिफेण्डरलाई छक्याउँदै पेनाल्टी क्षेत्रभित्र प्रवेश गरेर उत्कृष्ट फिनिशिङका साथ बललाई जाले जुमाए। अन्तिम किकमा आएको यो गोलले इंग्ल्याण्डको 6-4 जित सुनिश्चित गर्यो। बोलिङका लागि यो प्रतियोगिताको सातौं गोल पनि बन्यो। हारमा पनि एम्बाम्पे चम्किए, फ्रान्स पराजित भए पनि कप्तान किलियन एम्बाम्पे व्यक्तिगत रूपमा उत्कृष्ट लयमा देखेका हुन्। यिनै खबरसँगै हामी खबर संघालुको अन्त्यमा आइपुगेका छौं। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखराको रातो पहिरोमा सेती नदी थुनियो, 7 मिटर अग्लो छर्ना बनेपछि तटीय क्षेत्र त्रसित। पोखरामा श्रृंखलाबद्ध चोरी गर्ने 4 विदेशी सहित 9 जना फेकिरहे पक्राउ। पोखरा बस्तागमा 500 चौको सुकुम्बासी र व्यवस्थित बसोबासको प्रारम्भिक सूची सार्वजनिक, 7 दिनभित्र उजुरी दिन सकिने। गण्डकी माथा परिसर खण्डा बढ़ी धान रोपाई, देशभरको प्रगति झण्डे 70%। पर्वतमा ट्र्याक्टर दुर्घटना हुँदा चालक सहित 2 जनाको मृत्यु। सिद्धार्थ राजमार्गको खण्डमा रात्रिकालीन सवारी साधन संचालनमा रोक। सरकारको निर्णयले ठूलो क्षति गरे, रातारात सच्याउनु पर्नेमा रवि लामिछानेको जोड। एकता भएको छ महिना बित्दा पनि, जसमा नेपालमा सम्मेलन अल्पत्र। छुट्टाछुट्टै बैठकबाट समाधान खोजिँदै सरकारले जनतामा भरोसा जगाउन नसकेकाले देश फेरि द्वन्द्वतर्फ जान सक्ने कुलमान किसिमको दावी। राष्ट्र बैंकिङ संशोधनले गवर्नरको आपत्ति, धेरै प्रस्ताव अनावश्यक र व्यावहारिक भएको टिप्पणी। युक्रेन आक्रमणपछि रूसमा इन्धन संकट, पेट्रोल पम्पमा लामो लाइन। र विश्वकपको सबैभन्दा रोमाञ्चक खेलमा इंग्ल्याण्डले तेस्रो, फ्रान्सले 6-4 पराजित। यिनै खबरसँगै रेडियो सफलताले उत्पादन गरेको बिहान 6 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ इन्टरनेट अनलाइनको www.radiosafalta.com गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर पनि संसारले सुन्न सक्नुहुनेछ। हामी सबै सफलताको फैलामा अबको केही बेरमा तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम बिजनेस एड। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो।
6: स्टडी एब्रो

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
2: होइन आमाजी, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
3: हेर्नुहोस् न हेन सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर्छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
2: हेर्नुहोस् समजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
0: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
4: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
0: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
4: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
0: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
4: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाउ।
0: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: 103.4 MHz.
1: Una mano layo.
2: Umangga.

मेरो मुख्य सन्देश के हो? जुन चीजको तपाईलाई खोजी छ त्यो तपाई भित्रै छ। हरेक व्यक्तिको दृढताले शान्ति स्थापित हुन सक्छ। प्रत्येक व्यक्ति भित्र एउटा विशेषता छ, त्यो विशेषता हो वास्तविक मानवताको, जुन यो संसारका देशहरूमा होइन तर हरेक व्यक्ति भित्र छ। जो सुकै होस्, जहाँ सुकैको होस्, त्यो सबै भित्र विराजमान छ। मेरो काम के हो भने त्यो विशेषतालाई जसरी होस् अगाडि ल्याउन सकूं।

तपाईले बाहिर जे प्राप्त गर्नु भए पनि त्यसले भित्रतिर जान केही पनि मदद गर्दैन। तपाई भित्रैबाट बलियो हुन सक्नुहुन्छ। तपाईले आफू भित्रै सफलतालाई बुझ्न सक्नुहुन्छ। म सारा संसारमा जान्छु, मानिसहरूलाई आफ्नो कुरा भन्दछु, बस यति नै म गर्न सक्छु, अरू केही गर्न सक्दिन। के गर्न सक्छु भने मानिसहरूलाई आफ्नो कुरा बताउन सक्छु, र जसलाई राम्रो लाग्छ उसलाई राम्रो लाग्छ, किनभने यो परिवर्तन गर्ने कुरा होइन, जे छ त्यसलाई अगाडि ल्याउने कुरा हो।

पेट्रोलबाट संसार चलिरहेको छैन, मानिस जीवित छ त्यो पेट्रोलले जुन किसानले उपाउँछ। ती सबै मानिसहरू जो कुनै बेला परिस्थितिले विवश होला, उनीहरूलाई म के भन्न चाहन्छु भने कि जब पूरै संसारमा अँध्यारै अँध्यारो देखिन्छ, तब पनि तपाईँको हृदयमा एउटा दियो छ जुन बलिरहेको छ। यदि त्यो दियोलाई तपाईँले बाहिर ल्याउनु भयो भने त्यसले तपाईँको अँध्यारो संसारमा उज्यालो बनाइदिनेछ।

आवश्यकतालाई पूरा गर्ने बहानामा आजका मानिसको जीवन कुनै दौड़भन्दा कम लाग्दैन। यस्तो दौड़मा पनि एउटा आशा छ जसले यो पैगामलाई दिइरहेको छ ताकि शान्ति सम्भव छ। श्री प्रेम रावत भन्नुहुन्छ, शान्ति बाहिरको अवस्था ठिक हुनु होइन, त्यो त हरेक मानिसभित्र पहिलादेखि नै रहेको छ। विश्वका विभिन्न मञ्चहरूमा शान्तिको उहाँको प्रयासको लागि उहाँलाई शान्ति दूतको उपाधिद्वारा सम्मानित गरिएको छ। संसारका सबै मानिसहरूका लागि शान्ति र मानवताका लागि प्रेरित र जागरूक गर्ने उहाँको यो अभियान विगत 50 वर्षदेखि लगातार जारी छ। उहाँले संसारका करिब 100 देशहरूमा र 300 भन्दा बढ़ी शहरहरूमा आफ्नो सन्देश सुनाउनु भएको छ। विश्वका विभिन्न प्रतिष्ठित मञ्चहरूको अलावा संसारका फरक फरक देशहरूमा फरक फरक धर्म, जाति वा समुदायका मानिसहरू उहाँलाई आफ्नो देशमा शान्तिको सन्देश सुनाउनका लागि आमन्त्रण गरिरहन्छन्। यस्तै गरेर नेपालमा पनि उहाँले विभिन्न समयको अन्तरालमा ललितपुरको भैंसेपाठी, भक्तपुरको कमेरीटार, काठमाडौँको सामा खुशीका साथै पोखरामा समेत लाखौं मानिसहरूलाई सम्बोधन गर्नुभएको छ। भूषण दाहालसँग कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रमको अन्तर्वार्तामा उहाँले आफ्नो शान्तिको यात्रा तथा दृष्टिकोणलाई पेश गर्नुभएको छ।

0: हामी आफ्नो शक्तिलाई चिन्दैनौ, हामी आफ्नो शक्तिलाई पहिचान गर्न सक्दैनौ, किनकि त्यो जुन डोरी, कल्पनाको डोरी, संस्कारको डोरीले जसरी हामीलाई बाँधिएको छ, बाँधिरहन्छौ दाह जस्तै भएर। दासता कसका लागि हो? त्यसको होइन जसको दास बन्नुपर्ने हो, तर त्यसको जसको चाकडी गरेर केही प्राप्त हुने छैन।
1: ये जीवन है,
0: यो जीवन छ।
1: अगर हमारी इच्छाओं की पूर्ति न भी हो फिर भी हमको ये जीवन मिला हुआ।
0: यदि हाम्रा इच्छाहरूको पूर्ति नभए पनि हामीलाई यो जीवन प्राप्त भएको छ।

0: हम कौन हैं, हम क्या हैं, हम भूल चुके हैं।
1: मैं के हूँ, हमीले बेची सके हूँ।
0: एक आदमी,
1: योटा मानिस,
0: कनाडा से,
1: कनाडा को,
0: जिसने कभी हाथी नहीं देखा, उसकी एक दिन इच्छा हुई कि वो हाथी देखना चाहता।
1: जसले कहिले हाथी देखे को थिए ना, उसका एक दिन इच्छा भयो हाथी हेरना जाने।
0: उसने मालूम करने की कोशिश की कहाँ वो अच्छे तरीके से हाथी को देख।
1: उसले पत्ता लगाने कोशिश करे कहाँ उसले हाथी ले राम्रो सँग देख्न पाउँछ। उसले कसले भनिदियो तिमी हिन्दुस्तान जाऊ, साउथमा जाऊ, त्यहाँ ठूला ठूला हात्ती छन्, त्यहाँ गाउँ छ जहाँ हात्ती पाल्ने गरिन्छ, त्यहाँ गएर तिमीले हात्ती देख्न सक्छौ। उसले तय गर्यो अनि गयो साउथतिर। ऊ एउटा गाउँमा गयो, त्यहाँ उसले देख्यो एकदमै धेरै हात्ती एकै स्थानमा बाँधिएका छन् र सँगै छेउमा गाउँका प्रधान बसेर हुक्का पिइरहेका छन्। उसले हात्तीहरू देख्यो, पहिला कहिले जीवनमा हात्ती देखेको थिएन। उसलाई एकदमै अचम्म लाग्यो, कस्तो हुन्छ हात्ती, यत्रो ठूलो सुँड छ, यत्रो ठूलो तिनीहरूको कान छ, यति ठूलो त्यो जनावर छ, यत्रो ठूलो त्यसको दाँत छ। अनि उसले त्यो चिन्न पायो, हात्ती एकदमै शक्तिशाली हुन्छ, एकदमै बलवान हुन्छ। त्यसपछि उसले देख्यो हात्ती एकै ठाउँमा छ, हल्लिएको छैन, त्यहाँबाट कतै गइरहेको छैन। उसको मनमा प्रश्न उठ्यो, यिनीहरू यहाँबाट किन भाग्दैनन्, किन यही उभिरहेका छन्। उसले देख्यो एउटा एकदमै सानो डोरी तिनीहरूको खुट्टामा बाँधिएको छ र त्यसलाई रुखमा बाँधिएको छ, अनि हात्ती कतै पनि गएको छैन। उसको मनमा प्रश्न उब्जियो, यो हात्ती यति बलवान जनावर छ, यो जुन डोरी बाँधिएको छ यसको खुट्टामा, यो त एकदमै सानो छ, यसलाई त यिनीहरूले चुनाउन सक्छन्। त्यसपछि ऊ प्रधान कहाँ गयो, भन्यो प्रधानजी, के साँच्चै यो हात्ती बलवान हुन्छ? उसले भन्यो हुन्छ, यिनीहरूले त ठूल्ठूला रुख बोक्न सक्छन्। थाहा छैन यिनीहरूले अरू के गर्न सक्छन्, एकदमै बलवान हुन्छ भने यिनीहरू किन भाग्दैनन् त? यो जुन डोरी पातलो डोरीले बाँधिएको छ तिनीहरूको खुट्टामा, यसलाई यिनले चुनाउन सक्छन् होइन र? प्रधानले भने अवश्य सक्छन्। सोध्यो किन चुनाउँदैनन् त? भन्यो जब यिनीहरू बच्चा थिए यस्तै डोरीले तिनीहरूलाई बाँध्ने गरिन्थ्यो, जब यिनीहरू बच्चा थिए तब यति शक्तिशाली थिएनन् ताकि यो डोरीलाई चुनाउन सकुन्। बिस्तारै बिस्तारै गरेर यही डोरीले बाँधिएर बस्दै जाँदा यिनीहरूलाई महसुस भयो यो डोरीलाई म चुनाउन सक्दिन। अबे ठूला भए, ठूला भए, शक्तिशाली छन्, तर यिनलाई यही महसुस हुन्छ यो डोरीलाई चुनाउन सकिन्न, त्यसैले यिनीहरू यहाँ बाँधिएका छन्।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: हेलो
3: सुनिता
2: हजुर सन्चै कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
0: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
0: फोन नम्बर 061-587-915।
7: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको PST टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
8: सम्पर्क PST ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 9860390362, 9560334. खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9560110900, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
8: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9856028104।
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टु मिट सप।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबैजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ.
11: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ.

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। मनुष्य जन्म अत्यन्त दुर्लभ छ भनेर धेरै शास्त्रहरूमा उल्लेख गरिएको छ र यो मनुष्य जन्म धेरै योनिपछि प्राप्त हुने हो। यो जन्मको सदुपयोग गर्न शास्त्रले मार्गदर्शन गरेका छन्। तर हामी मनुष्य जन्म प्राप्त भइसकेपछि यही माया मोह सांसारिक जीवनमा नै केन्द्रित भएर जीवन व्यतीत गर्यौं भने यो जीवन फेरि व्यर्थ हुन्छ। त्यसकारण ब्रह्म ज्ञान, आफू स्वयंलाई जान्नु र आफू यो जीवनमा किन आए भनेर मनन गर्नु नै मनुष्य जीवनको सार्थकता हुन सक्छ। आज हामी यिनै विषयमा छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ अमृत संस्था नेपालका संस्थापक ब्रह्मविद गुरू विष्णु प्रसाद खरेल हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौ। गुरूजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: हजुर, यो अमृत संस्था नेपाल यो कस्तो किसिमको संस्था हो गुरूजी?
1: हजुर, शास्त्रमा मृत भनेको मर्ने चिजलाई मृत भनिन्छ। जुन माटाको नाम पनि मृत हुन्छ। यो माटाबाट आएको अन्नको रसबाट बनेको, माटाबाट आएको अन्नको रसबाट बनेको चाहिँ जुन तत्व चाहिँ जो वीर्य बन्छ, त्यो वीर्य फेरि पिताजीले खाएको चाहिँ अन्नको रसबाट वीर्य बन्छ र माताजीले खाएको अन्नको रसबाट रज बन्छ। रज वीर्यको संयोगबाट हाम्रो शरीर बनेको हुन्छ। यो शरीर माताको थुप्रो पनि भनिन्छ र मर्ने भएको हुनाले यसलाई मृत पनि भनिन्छ। मृत शब्दको दुईटा अर्थ, एउटा माटो एउटा मर्ने। त्यो मर्नु भन्ने र माटो भन्ने एउटै अर्थ आउने भएको हुनाले मृत भयो। तर हामी चाहिँ अमृत हो, किनभने हामी यो शरीर होइन, हामी आत्मा हो। आत्मा भनेको त अमृत वस्तु हो, किन अमर हो। अमर भनेको अमृत, मृत भनेको मर्ने, अमृत भनेको नमर्ने। त्यसो त नमर्ने आत्मतत्वलाई चिनाइदिने भएको हुनाले हामीले त्यही हाम्रो उद्देश्य भएको हुनाले हामीले चाहिँ हाम्रो संस्थाको नाम अमृत संस्था नेपाल भनेर राखेका छौँ।
0: जुन चाहिँ मृत हुँदैन,
1: जो मर्दैन त्यो तत्त्वलाई देखाइदिने। अब त्यो अमर तत्त्वलाई देखाउनको लागि साधन त फेरि सबै चाहिन्छ। कर्मयोगले चाहिँ ज्ञान भक्ति योगमा पुर्याइदिन्छ, भक्ति योगले ज्ञान योगमा पुर्याइदिन्छ, ज्ञान योगबाट बल्ल मोक्ष हुन्छ। त्यसो मोक्ष हो यो त, अमृत भनेर त मोक्ष हो, मोक्ष स्थिति हो। त्यो मोक्ष स्थितिमा, ब्रह्म ब्राह्मी स्थितिमा पुर्याइदिने जुन लक्ष्य हो हाम्रो, त्यो लक्ष्यमा पुग्नको लागि चाहिँ हामीले सदाचारबाट सुरु गर्नुपर्छ। सदाचार, सद्विचार र अनि सद्ज्ञान, यो तीनटा पाता छन् हाम्रो वेदमा। तीन विभाग छ, तीन काण्ड छ वेदमा। त्यो तीनै काण्डलाई चाहिँ हाम्रो अमृत संस्थाले अवलम्बन गर्छ।
0: हामीलाई भन्न एकदमै सजिलो शब्द ब्रह्म ज्ञान भन्छौ, तर त्यो शब्दभित्रको गहिराई यति छ, त्यो तपाईँहरू डुबिराख्नु भएको छ होला होइन? यसलाई तपाईँले कसरी व्याख्या गर्नुहुन्छ, ब्रह्म ज्ञान भनेर कसरी बुझाउने आम नागरिकलाई?
1: हजुर, अब यसमा चाहिँ वेदान्त शास्त्रमा बताइएको छ, जाग्रत स्वप्न सुसुप्ति तीन अवस्था हुन्छ। तीन अवस्थामा जाग्रत अवस्थामा भएको सारा व्यवहारलाई थाहा पाउने चाहिँ आफू हो, यो व्यवहार सत्य होइन, स्वप्नमा जाँदा हराउँछ। व्यवहार गरेकोलाई थाहा पाउने आफू आत्मा चाहिँ अमृत हो, अमर आत्मा हो। त्यो यो व्यवहार त जाग्रतको संसारको व्यवहार, स्वप्नमा जाँदा हराउँछ, अनि स्वप्नमा देखिएको संसार पनि बिम्से पछि हराउँछ। त्यसै जाग्रत स्वप्न दुइटै बराबरी हो भन्छौँ हामी। हाम्रो शास्त्रले पनि त्यही भनेको छ। आद्य जगत गुरु भगवान शंकराचार्यले त्यही भन्नुभयो, वेदव्यास गुरुले ब्रह्मसूत्रमा त्यही भन्नुभयो। त्यही कुराको चाहिँ हाम्रा परम पूज्य ब्रह्मज्ञानी श्री गुरूदेव डाक्टर क्षितीश चन्द्र चक्रवर्ती, जो अमृत जो अद्वैत संस्थाका संस्थापक गुरू हुनुहुन्छ, परम पूज्य ब्रह्मज्ञानी श्री गुरूदेव, उहाँले चाहिँ यही कुरा बताउनु भयो। नेपाली ग्रन्थ धेरै प्रशस्त छन् नेपालमा, ब्रह्मज्ञानका कुराहरू चाहिँ उहाँले लेखेका ग्रन्थहरू प्रशस्त छन्। त्यसलाई नेपाली उपनिषद भनेर नाम राख्नुभएको छ। त्यो नेपाली उपनिषदले चाहिँ यही कुराहरू भनिराखेको छ कि अति सरल भाषामा के भन्नुहुन्छ उहाँले भने, जाग्रत अवस्था स्वप्नमा जाँदा हराउँछ, स्वप्न अवस्था जाएपछि हराउँछ, दुइटै मिथ्या हो। सुसुप्ति अवस्थामा जाँदा जाग्रत स्वप्न दुइटै हराउँछ, सुसुप्ति अवस्था पनि बिउजेपछि हराउँछ। तर सुसुप्ति अवस्थामा चाहिँ आनन्दको मात्रै अनुभव हुन्छ, त्यहाँ स्वप्न रहित निद्रा हो। सुसुप्ति भनेको स्वप्न नदेखेको निद्रा, आनन्दको अनुभव जस्तो गाढ निन्द्रा पनि भनिन्छ, मस्त निन्द्रा पनि भनिन्छ, त्यसलाई सुसुप्ति अवस्था भनिन्छ। केही पनि नजान्ने मान्छेले पनि सुसुप्तिको आनन्दलाई जागृतमा याद गर्न सक्छ। सुसुप्तिको आनन्दलाई जागृतमा याद गर्यो भनेदेखि त हामी ब्रह्मज्ञानमा पुगिहाल्छौ।
2: आखिर
1: अब विशेष रूपले व्याख्या गर्दाखेरि चाहिँ जागृत अवस्था, स्वप्न अवस्था, सुसुप्ति अवस्था चाहिँ आगामा पाइ हुन्, एक अर्कोमा गएर हराउने, तिनै अवस्थाको साक्षी जो तिनै अवस्थालाई थाहा पाउने, आफू चाहिँ काहीँ पनि नहराउने, त्यो नहराउने तत्त्वलाई चाहिँ आत्मा भनेको छ। जो आत्मा हो त्यही ब्रह्म हो। आत्मा आत्मा एकजनाको मनको कुरालाई थाहा पाउने आत्मा हो भने साराको मनलाई थाहा पाउने चाहिँ सर्वआत्मा ईश्वर हो। र सारा भन्ने त माया हो, यो मिथ्या वस्तु हो। त्यो मिथ्या वस्तुलाई चाहिँ मिथ्या भनेर बुझिसकेपछि अनि जे भागिरहन्छ त्यही ब्रह्म हो। किन मिथ्या वस्तु त सधैँ रहँदैन, हराउँछ, होइन? सुसुप्तिमा हराउँछ, समाधिमा हराउँछ, सन्धिमा हराउँछ, विचार गरेपछि ज्ञानीको अनुभवमा पनि तीन अवस्था रहँदैन, संसार रहँदैन, आफू ब्रह्म मात्रै भएको अनुभव हुन्छ। त्यसो भएको हुनाले ब्रह्मानन्दमा पुगेका महापुरूषहरूले संसारलाई साँचो रूपले हेर्नुहुन्न, यो मिथ्या रूपले व्यवहार गर्नुहुन्छ। यसरी मिथ्या रूपले व्यवहार गरेपछि अनि ब्रह्मस्वरूपको अनुभव गर्नलाई सजिलो हुन्छ, आनन्द हुन्छ, सधैँ आनन्दमा डुब्नु नै ब्रह्म ज्ञान हो। हामी शरीर छुट्ने बेलामा पनि हामीले आनन्दको मात्रै अनुभव गर्न सक्छौँ। त्यो शरीर जान्छ भने हामीलाई चिन्ता हुँदैन, ब्रह्म ज्ञान गरिसकेपछि। यो शरीर त चाहिँ हामीले मल त्याग गरे जस्तो, दिशा गर्दाखेरि त्यो फालेको चाहिँ त्यो तत्त्वलाई हामीले त्यसलाई फर्केर हेर्दैनौँ। त्यस्तै यो शरीर पनि यो ज्ञानीलाई अलिकति बोझा भएको थियो, ज्ञानीको शरीर गयो, ब्रह्म भएर बसिन्छ, कुनै जन्म मरण चक्र जानु पर्दैन। त अज्ञानी मान्छे चाहिँ के हुन्छ भने वासना भएको हुनाले जन्म मरणमा घुम्न जान्छन् अज्ञानीहरू। त ज्ञानीहरू चाहिँ ब्रह्ममा मिल्छन्, ब्रह्म ज्ञान गरेर ब्रह्म भएर बस्छन् भनेर शास्त्रले बताएको छ। यो कुरालाई हामीले अभ्यास गरेर सत्सँग गरेर आफ्नो अनुभवमा उतार्नुपर्छ। त्यसको लागि हाम्रो अमृत संस्थाले फेरि ठाउँ ठाउँमा सत्सङ्गको आयोजना गरेको छ। सबै भक्तहरूलाई चाहिँ आकर्षण गर्ने, सत्सङ्गमा लगाउने गर्छ। गीता भागवतका सार कुराहरू सुनाउँछ, अमृत वचन गीता अमृत ग्रन्थहरू हामी सुनाउँछौ।
2: यो ब्रह्मानन्द जति बेला पनि आनन्दै आनन्द होइन, त्यो अवस्थामा पुग्नको लागि मानिसले आफै भित्रको लोभ मोह अहंकार त्याग्नुपर्छ। त्यो मैले त्यागे भनेर मुखले बोलेर त भएन, व्यवहारमा देखिनु पर्यो। त्यो अभ्यास गर्न कतिको गाह्रो छ?
1: हजुर, अब यो सदाचारीलाई सजिलो हुन्छ, दुराचारीलाई गाह्रो हुन्छ। जो मान्छेसँग श्रद्धा छ, शास्त्र अनुसार अनुकूल चलेको छ, शास्त्र अनुसार जसको व्यवहार छ उसको लागि केही गाह्रो हुँदैन, उसँग चित्त शुद्ध हुन्छ। संसारमा विषय भोगमा आसक्ति छैन भने, संसारको विषय भोगबाट वैराग्य भएको छ भने विवेक बुद्धिको उदय हुन्छ। अनि विवेक बुद्धिमा चाहिँ भुस र चामललाई छुट्याए जस्तो यो शरीर चाहिँ भुस जस्तो हो, मन बुद्धि मनमा आएका कल्पनाहरू चाहिँ भुस जस्तो हो। सारा कल्पनालाई जान्ने जो साक्षी रूपले रहेको भित्र भगवान् जो हृदयमा भन्नुभएको छ त्यो भगवान् चाहिँ चामल जस्तो। भुस र चामललाई छुट्याउँदाखेरि जसरी चाहिँ भुसलाई हामी फालिदिन्छौँ, चामललाई चाहिँ राख्छौँ, त्यसै गरी हामी पनि यो शरीर नाशवान भएको हुनाले यो मिथ्या हो। जन्मनुभन्दा पहिले शरीर थिएन, मृत्युको पछि शरीर रहँदैन, बीचमा पनि शरीर परिवर्तनशील छ। बालक अवस्था आयो गयो, जवान अवस्था आयो गयो, वृद्ध अवस्था पनि सधैँ रहिरहँदैन। यी सबै शरीर चाहिँ यो भुस जस्तो हो। सारा कुरालाई थाहा पाउने बालक जवान वृद्ध सबै अवस्थालाई थाहा पाउने, जागरण स्वप्न सुसुप्ति सबै अवस्थालाई थाहा पाउने चैतन्य वस्तु चाहिँ आफू हो। यस्तो विचार हाम्रो श्रद्धा भक्तिले विचार गर्यौं भने ब्रह्म ज्ञान सहज हुन्छ, सहज हुन्छ।
2: हजुर, वैदिक तथा उपनिषद दर्शनमा चाहिँ चेतनाका चार अवस्थाहरूको वर्णन गरिएको छ। अघि यहाँले भने जस्तै जागृत अवस्था, स्वप्न अवस्था, सुसुप्ति अवस्था र तुरीय अवस्था। यो एकपछि अर्को गर्दै प्राप्त हुने कुरा होला नि, होइन? स्टेप बाई स्टेप त्यो तुरीय अवस्थासम्म पुग्न चाहिँ मानिसले यो आत्माले चाहिँ कति संघर्ष गर्नुपर्छ? यत्तिकै तुरीय अवस्थामा त पुगिँदैन होला, त्यहाँ साधनाको आवश्यकता त पक्कै छ होला नि गुरुजी, होइन र?
1: त्यसको लागि आदि जगद्गुरु भगवान शंकराचार्य जो हुनुहुन्छ, पहिलाका आदि जगद्गुरु शंकराचार्य, उहाँले एउटा बडो मार्मिक श्लोक लेख्नुभएको छ। सत्सङ्ग त्वे निसङ्ग त्वम, निसङ्ग त्वे निर्मोह त्वम, निर्मोह त्वे निश्चली तत्त्वम, निश्चली तत्त्वे जीवन मुक्ति भन्नुभएको छ। सत्संग त्वे भनेको सत्संग गरेपछि सत्संगमा भाग लिएपछि त्यसको अभ्यास गरेपछि निसंग भनेको असंग आत्माको अनुभव हुन्छ. असंग आत्माको अनुभव भएपछि मोह नष्ट हुन्छ. मोह भनेको देहात्म बुद्धि, देहमा आफू बुद्धि, संसारमा साँचो बुद्धि र संसार विषय भोगमा आसक्ति, यसलाई मोह भनिन्छ. जब सत्संगद्वारा विवेक बुद्धिको उदय भएर आफ्नो हृदयमा रहनुभएको परमात्माको दर्शन गरेपछि त्यो हृदयमा विराजमान परमात्मालाई मेरै वास्तव स्वरूप हो भनेर निश्चय भएपछि हाम्रो मोह नष्ट हुन्छ अनि हामीलाई निश्चली तत्व प्राप्त हुन्छ. हाम्रो चित्त शान्त हुन्छ अनि अचल आत्माको अनुभव हुन्छ अनि त्यो अचल आत्माको अनुभवलाई नै जीवन मुक्ति भनेको छ. यसरी जीवन मुक्त हुन्छ भनेर आद्य जगद्गुरु भगवान शंकराचार्यले यो श्लोक बताउनु भएको छ.
2: हजुर हजुर. आधुनिक विज्ञान र वैदिक दर्शनले चाहिँ निन्द्रा तथा चेतनालाई चाहिँ कसरी हेर्छन् गुरुजी?
1: अब आधुनिक वैज्ञानिकहरूले पनि अब निन्द्रालाई त महत्व दिनुभएको छ. किन निन्द्रा लागेन भने मान्छे रोगी हुन्छ, कमजोर हुन्छ. अब भिटामिन खानेकुरालाई मात्रै हामी भिटामिन भन्छौँ, निन्द्रालाई पनि भिटामिन भनेर भनिएको छ. किन निन्द्राएन भनेदेखि कमजोर हुन्छ मानिस, एकदम कमजोर भएर रोग लाग्न सक्छ, रोगी हुन सक्छ. चिन्ताले त चितामा पुर्याउँछ भनेको छ. त्यसो यो वैज्ञानिक दृष्टिकोणमा पनि यो कुरा सही छ, निदाउनै पर्छ हामीले. र हाम्रो पारमार्थिक हिसाबले पनि हाम्रो आध्यात्मिक तरिकाले अथवा हाम्रो वैदिक शास्त्रले पनि निन्द्रालाई ठूलो महत्व दिएको छ. 10 बजेदेखि 4 बजेसम्म चाहिँ निदाउनै पर्छ. 10 बजे सुतेर 4 बजेसम्म निदाएपछि 6 घण्टा सुतेपछि त निद्रा पुग्छ. त्यसपछि हामी निरोगी रहन सक्छौँ. निद्रा अवस्थाको जागेर विचार गर्ने हो भनेदेखि त्यसलाई जसलाई सुसुप्ति भनियो नि, स्वप्नको विचार गरेर संसारलाई मिथ्या भनेर बुझ्नुपर्छ. सुसुप्तिको याद गरेपछि म ब्रह्म हुँ भन्ने कुरा ज्ञान हुन्छ, ब्रह्म ज्ञान हुन्छ. जगत मिथ्या हो भन्ने कुरालाई बुझ्नको लागि चाहिँ स्वप्नको विचार गर्ने, अनि म ब्रह्म हुँ भन्ने कुराको विचार गर्नु पर्यो भने सुसुप्ति विचार गर्ने. त्यसै निद्राको महत्व त यहाँ धेरै छ, ठूलो छ. किन निन्द्रा अवस्थामा हामी ब्रह्म भएका हुन्छौँ, त्यो अनुभवलाई जागृतमा आएर प्रतिभिज्ञाद्वारा, प्रतिभिज्ञा भनेको त्यहाँ भएको अनुभवलाई यहाँ तानेर यहाँ ल्याएर अनुभव गरेपछि हामी समाधिमा पुग्न सक्छौँ. अनि समाधिमा पुगिसकेपछि हामी साक्षात्कारमा पुग्न सक्छौँ, होइन, तुरीय अवस्थामा पुग्न सक्छौँ. किन तीन अवस्थालाई जहिले प्रकाश गर्छ त्यसलाई तुरीय भनेको छ. जागृत, स्वप्न, सुसुप्ति तीन अवस्था चाहिँ अज्ञान अवस्था हो, अज्ञानीको अवस्था हो. तुरीय भनेको ज्ञानीको अवस्था.

0: सबै मान्छे दुखी छन्। यदि यसलाई हामीले सदुपयोग गर्ने हो भने, विचार गर्ने हो भने, ज्ञानमानहरूको शरणमा गएर सुनेर बुझेर सत्सँग गरेर हाम्रो शास्त्रलाई चाहिँ शास्त्रीय मर्यादालाई पालना गरेर, जस्तो हाम्रो चाहिँ 16 प्रकारका संस्कारहरू छन् है, ती 16 प्रकारका संस्कारहरूमा 4-5 मात्रै हाम्रो अहिले प्रचलनमा छ, त्यो पनि कतै छ कतै छैन, त्यो पनि संस्कारविहीन भएका छन् सबै मान्छेहरू। त्यो संस्कारविहीन नहुनको लागि हामीले के गर्नु पर्यो भनेदेखि शास्त्रको अध्ययन गर्नु पर्यो पहिला। आफूले अध्ययन गर्न नसके अध्ययन गरेका गुरूहरूको चाहिँ विचारलाई अवलम्बन गर्नु पर्यो, उहाँहरूको कुरा सुन्नु पर्यो। त्यति गरिसकेपछि हामीले यो अवस्थालाई सदुपयोग गर्न सक्छौ, जाग्रत स्वप्न सुसुप्ति तीन अवस्थालाई छोडेर तुरियामा अडिन सक्छौ, तुरियाबाट तुरियातीत पनि पुग्न सक्छौ, सनातन वस्तुलाई भेटाउन सक्छौ। सनातन वस्तु भनेको, सनातन तत्व भनेको ब्रह्म तत्व हो, सनातन धर्म भनेको ब्रह्म तत्वलाई चिनाइदिने धर्म हो। हाम्रो वैदिक सनातन धर्म भनेकै जुन धर्मले हाम्रो ब्रह्म तत्वलाई चिनाइदिन्छ, त्यहाँ पुग्ने साधन पनि त्यसैमा छ। कर्मयोग, भक्तियोग, ज्ञानयोग, कर्मयोगबाट चित्त शुद्ध हुन्छ। कर्म पनि दुई प्रकारका छन् त्यहाँ, सकाम कर्म र निष्काम कर्म। सकाम कर्मबाट चाहिँ स्वर्गसम्म जान्छ, मोक्ष हुँदैन। निष्काम कर्मले चाहिँ मोक्षको बाटो लगाइदिन्छ, चित्त शुद्धिपूर्वक विवेक बुद्धिको उदय हुन्छ र विवेक बुद्धिमा आत्मदर्शन हुन्छ। त्यो आत्मालाई नै परमात्मा भगवान भनेर बुझेर त्यसैको ध्यान गर्दा गर्दै भक्ति हुन्छ। ध्यान गर्नु नै भक्ति हो, भगवानमा प्रेम गर्नु नै भक्ति हो। हुँदाहुँदै हामी ज्ञानमा पुगिसकेपछि मायातीत हुन सक्छौ, होइन? भक्तहरू माया अधीनमा हुन्छन्, मायातीत हुनको लागि ज्ञान गर्नु पर्यो, विचार गर्नु पर्यो मायातीतमा पुग्नको लागि। अब अनि ईश्वर कोटिमा पुगेपछि चाहिँ मायालाई अधीन गर्न सकिन्छ, ईश्वरले मायालाई अधीन गरेको हुन्छ, जीव चाहिँ मायाको अधीनमा हुन्छ, र ब्रह्ममा पुगिसकेपछि मायातीत हुन्छ। त्यहाँ माया मोहले छुँदैन ब्रह्ममा पुगेको ज्ञानीलाई। त्यो ब्रह्ममा पुग्नलाई फेरि व्यवहार छोड्नु पर्दैन, सन्यासी नै हुनुपर्छ भन्ने छैन। व्यवहारमा बसेर सत्सँग गएर कुरा बुझ्नु पर्यो, घरलाई नै एउटा धर्मशाला सम्झाउनु पर्यो। हाम्रो गुरुदेवले लेख्नुभएको एउटा अमृत वचन भन्ने किताब छ, त्यसमा व्यवहारिक शिक्षा भन्ने छ। व्यवहारिक शिक्षामा के भन्नुभयो भने, तिमी घरमै बसेर घरलाई धर्मशाला जस्तो सम्झेर तिमी चाहिँ नि ज्ञानी हुन सक्छौ, मुक्त हुन सक्छौ। सन्यासी भनेर बाहिरी सन्यासी नभए पनि तिम्रो भित्री सन्यास हुन सक्छ, किनभने भित्र अहंकारलाई त्याग गर्नु नै सबभन्दा ठूलो सन्यास हो। किन सन्यासी महाराजहरूले पनि अहंकारलाई त्यागेनन् भनेदेखि सन्यासी हुन सक्दैनन्, मुक्त हुन सक्दैनन्। त्यसो भएको हुनाले हामीले चाहिँ नि अहंकारलाई त्याग्नुपर्छ, सत्सँग गरेर विवेक बुद्धिको सहाराले, अनि बल्ल हामी मुक्त हुन सक्छौ।
1: मुखले सन्यासी भन्ने, घर गृहस्थ त्याग्ने, तर त्यो भोग कामना चाहिँ रकै छ मनमा भने त त्यो त भएन,
0: ढोङ्गी भन्छ,
1: ढोङ्गी भन्छ। हजुर, पक्कै पनि अझ सन्यास त आश्रमलाई चाहिँ के अरे गृहस्थ आश्रमलाई अझै उच्च कोटीको सन्यास त पनि भनिन्छ, गृहस्थ आश्रममै बसेर, होइन? जसले चाहिँ यो ज्ञान प्राप्त गर्न सक्छ।
0: हजुर, सत्सँग र विचार भयो भनेदेखि गृहस्थ आश्रम पनि सन्यास आश्रम भन्दा पनि झन् उच्च कोटीको हुन्छ यो, होइन? किनभने विवेक विचार छैन, सत्सँग नगरी विवेक विचार आउँदैन। सत्सँग गरेपछि विचार आउँछ, होइन? चार साधन प्राप्त गर्नुपर्छ भनेको छ कि यो वेदान्त सुन्नको लागि, विवेक, वैराग्य, सम दम आदि सर सम्पत्ति, सम दम उपरति तितिक्षा श्रद्धा समाधान, यो छवटा सम्पत्ति, अनि अन्तिममा चतुर्थ साधन हो मोक्षको इच्छा, मुमुक्षा। यो चार साधन प्राप्त गरेर अनि फेरि बल्ल चाहिँ नि वेदान्त शास्त्र सुन्नुपर्छ। वेदान्त भनेको ज्ञानको पूर्णता, वेदान्त भनिन्छ, वेदको उच्च भाग हो वेदान्त। त्यसैलाई उपनिषद पनि, उपनिषद भनेको पनि वेदान्त हो, वेदान्त दर्शनमा आधारित उपनिषदहरू हुन्छन्। तर वास्तवमा चाहिँ सदाचार नभइकन, शुद्ध आचरण नभइकन सद्विचार आउँदैन, सद्विचार नभइकन सद्ज्ञान हुँदैन। फेरि खानपान शुद्ध चाहिन्छ, खानपान जसलाई भयो भने पनि हामी कुरा बुझ्न सक्दैनौं। त्यसैलाई उपनिषद्मा भनिएको छ, आहार शुद्धौ सत्व शुद्धि, सत्व शुद्धौ ध्रुवा स्मृति भनेर भनिएको छ, होइन? यस्तो कुराहरूलाई हामीले ख्याल गर्नुपर्छ, ख्याल गर्यो भने हामी ज्ञानी हुन सक्छौ।
1: हामीले यति धेरै कुरा गरिरहेछौ, अब वैदिक सनातन धर्मलाई चाहिँ एउटा हाम्रो ऋषि मुनिहरूले अगाल्दै आउनु भएको धर्म, संस्कार, संस्कृति, कमसे कम हजुरहरूको पुस्ताले यसलाई पूर्ण रूपमा अगाल्नु भएको छ, हाम्रोसम्मको पुस्ताले यो देखेर

0: ए यस्तो भनिरहेछौ. अब आउने पुस्ताहरू अलिकति अर्कै क्षेत्रतिर जान खोजे जस्तो होइन, यो त ढोङ्गियो भन्ने खालको नि देखिन्छ. त्यो वैदिक सनातन धर्मको संरक्षण र प्रवर्धनमा के कस्ता कामहरू गर्न आवश्यक देख्नुहुन्छ?
1: धन्यवाद. त्यसको लागि हाम्रो अघि संस्थाले एउटा ठुलो योजना बनाएको छ, अभियान छ. हामीले यो पाल्पा जिल्लामा एकै ठाउँमा यो रामपुर नगरपालिकाको वडा नम्बर 1 65 रोपनी जग्गा किनेका छौँ. 65 रोपनी के को लागि त भन्दाखेरि त्यहाँ चाहिँ अब सत्सङ्ग गर्ने वृद्ध वृद्धा आमा बुबाहरूको लागि आश्रम बनाउनको लागि, अनि त्यहाँ फेरि गाई पालेर गाईको दुध उहाँहरूलाई खुवाउनको लागि, अनि अर्को कुरा विद्यार्थी पनि हामीले कति सक्छौ त्यो अनुसार हामीले यथाशक्य विद्यार्थी राखेर पढाउनुको लागि, अनि पढाएर त्यो विद्यार्थीलाई पनि सकेसम्म उपयुक्त भोजन गराउनको लागि गोपालन व्यवस्था गर्ने भनेर, र अनि त्यसको साथसाथै अब गुरूकुल आश्रम गीता मन्दिरहरू निर्माण गरेर अनि त्यहाँ एउटा राम्रो वातावरण एउटा ब्रह्मधाम बनाउने हाम्रो उद्देश्य हो. ब्रह्मधाम बनाउने, ब्रह्मधाम बनाएर सबै उमेरका साना बालबालिकादेखि लिएर वृद्ध वृद्धासम्मलाई चाहिँ त्यहाँ बोलाएर सकभर त्यहाँ खानपानको पनि व्यवस्था मिलाएर एउटा अन्न क्षेत्रकै खडा गरेर खोलेर अन्न क्षेत्र खोलेर अनि सबै व्यवस्था गरेर त्यहाँ हामीले चाहिँ नेपाल अधिराज्यभरिका सबै चाहिने सज्जनहरूलाई त्यहाँ बोलाएर अनि त्यसको शाखाहरू फेरि अन्त अन्त पनि खोल्ने गरी त्यसरी हामीले गुरूकुल आश्रमको स्थापना गर्न लागेका छौँ. त्यो हाम्रो योजना छ. त्यसरी हामीले चाहिँ नेपाल अधिराज्यभरि नै हाम्रो चाहिँ यो खोल्ने र अनि हाम्रा नागरिकहरूलाई सबै नागरिकहरूलाई सबैलाई चाहिँ हामीले यो धार्मिक शिक्षा दिने संस्कार बनाउनको लागि हामीले चाहिँ सल्लाह दिने र यस्तो कुराहरू हामीले गर्न आँटेका छौँ. अमृत संस्था नेपालको ठुलो अभियान छ.
0: यो अमृत संस्था नेपालमा चाहिँ कति हुनुहुन्छ सदस्यहरू? जस्तै यसको शाखाहरू
1: शाखाहरू अहिले हामीले धेरै बनाउन सकेका छैनौ. काभ्रेतिर 3-4 शाखाहरू छन् अनि काठमाडौँमा पनि थोरै छ शाखा, अनि यता पाल्पामा पनि शाखा खोलेको छ हामीले. यता कास्की जिल्लामा छ, त्यस्तै 4-5 जिल्लामा हाम्रो शाखाहरू छन्. तर हामीले यसलाई अझ बढाउँदै अरू बढी शाखा खोल्ने पनि हाम्रो लक्ष्य छ र बढाउँदै जाने हामीले विभिन्न तरिकाले अरू अरू संस्थालाई पनि हाम्रोमा समेट्ने हाम्रो लक्ष्य छ. सबै संस्थाहरूलाई बोलाएर एउटा चाहिँ सहभागिता जनाएर सबैलाई चाहिँ समन्वय तरिकाले हामीले चाहिँ यो कार्यक्रमलाई नेपाल अधिराज्यभरि गुरूकुल आश्रम भयो भनेदेखि त्यहाँ चाहिँ हामीले संस्कार दिन सक्छौँ. अहिलेको चाहिँ यो नेपाल सरकारको शिक्षामा स्कूल क्याम्पसहरूमा चाहिँ यस्तो छैन. यस्तो चाहिँ यो हाम्रो धार्मिक शिक्षा दिने वातावरण नभएको हुनाले हामीले छुट्टै चाहिँ हामीले व्यवस्था गरेर हाम्रो संस्थागत रूपमा हाम्रा नागरिकहरूलाई साना साना बच्चाहरूलाई धार्मिक शिक्षा दिएर र अरू युवाहरूलाई पनि हामीले बोलाएर यो धार्मिक शिक्षाको धर्मको महत्व हाम्रो वैदिक सनातन धर्मको महत्व बुझाउनको लागि हामीले यो अभियान चलाउँदैछौँ. त्यो काम गरिराखेका छौँ.
0: जस्तै युवा पुस्ताहरूलाई यसतर्फ आकर्षित गर्न के कस्ता कार्यक्रम छन्? तपाईँले यसरी अभियान लिएर हिँड्दाखेरि युवाहरूको चासो चाहिँ कतिको पाउनुहुन्छ?
1: युवाहरूले अलिक कम युवाहरूले चासो लिनु भएको छ. धेरै जसो चाहिँ अब बहिर्मुखी हुनुहुन्छ उहाँहरू. बहिर्मुखी अब विदेश जाने, अहिले त नेपालमा त सबैलाई विदेश जाने चासो परिराखेको छ. पैसालाई नै ठुलो मान्ने जस्तो भइराखेको छ. त्यसैले अब हामीले सम्झाउन सकेसम्म हामीले गरिराखेका छौँ. अलिअलि थोरै थोरैले चाहिँ चासो लिइरहनु भएको छ युवाहरूमा चाहिँ थोरै थोरै, तर हामीले जागृत बनाउँदैछौँ. युवा चरित्र निर्माण परिषद भन्ने पनि छ हाम्रो संस्थाभित्र, नारी कल्याण परिषद नेपाल, युवा चरित्र निर्माण परिषद नेपाल, अनि वृद्ध ज्येष्ठ नागरिक सेवा परिषद भनेर हामीले यसको परिषदहरू पनि बनाएका छौँ. यसलाई धेरै ठूलो महान रूपमा चाहिँ हामीले यो संस्थालाई बढाउने हामीले योजना गर्दैछौँ.
0: हजुर, जस्तै युवाहरूलाई हामीले आकर्षित गर्न नसक्नुको कारण के जस्तो लाग्छ? कहीँ कतै हामी नै दोषी छौँ कि? किनभने हामी त्यो परम्पराबाट गुज्रदै आयौं, वैदिक सनातन धर्म अगाल्दै आयौं, हाम्रा बाबुबाजेले हामीलाई सिकाउनु भयो र हामीले सिक्यौं. हामीले सिकाउनमा कहीँ कन्जुसाई गर्यौं कि कहीँ हामी नै ढुलमुल भएर त होइन यस्तो भएको?
1: होइन, प्रत्येक परिवारमा सबैजनाले अलि जुन ज्येष्ठ नागरिकहरूले चाहिँ नि आफ्नो छोराछोरीलाई शिक्षा दिनुपर्छ सानैदेखि, होइन सानैदेखि नै यो त परिवारमै गुरुकुल हुनु पर्यो, परिवारमै जस्तो शास्त्रमा मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव भनेको छ, त्यो कुरा हामी कहाँ भएन। किन माताजीले नै आफ्नो बच्चाहरूलाई यो शिक्षा दिनुपर्छ, माताजी नै पहिला सक्षम हुनु पर्यो, माता पिताहरू नै सक्षम नभएको कारणले गर्दा पनि हाम्रा बच्चाहरू बहिर्मुख हुनुभएका हो। किन सानै उमेरदेखि नै हामीले शिक्षा दिन सकेनौं हाम्रा छोराछोरी सन्तानहरूलाई, सानै उमेरदेखि नै उहाँहरूलाई हामीले सानै उमेरदेखि शिक्षा दिने हो भने यसमा उपनिषद्बाट प्रमाण छ। हिजना मदरासा चाहिँ रानीले बच्चालाई चाहिँ कोक्रामा राखेर तोम शुद्ध होसी, तोम बुद्ध होसी, तोम निरञ्जन होसी, बाबु हे बाबु, हे छोरा, हे छोरी, तिमी शुद्ध हो, बुद्ध हो, मुक्त हो, हे बाबु, हे नानी, तिमीहरू चाहिँ यस्तो हो भनेर सानैदेखि नै शिक्षा दिँदाखेरि उनीहरू अलि ठूला हुँदाखेरि त म ब्रह्म हुँ, म त मुक्त स्वरूप हुँ भन्ने, जे भने पनि मान्ने, अनुशासित हुने, त्यस्तो चाहिँ थियो पहिले। त्यस्तो चाहिँ राजा रानीले पनि त्यस्तो गर्ने, गृहस्थ आश्रममा बसेका सबै व्यक्तिहरूको त्यो धारणा थियो पहिले पहिले, त्यो थियो र पो सबै नागरिकहरू असल हुनुहुन्थ्यो। जस्तो चाहिँ राम राज्य भनिन्छ, रामको पालामा राम पनि ज्ञानी हुनुहुन्थ्यो, रामले जताततै सत्सङ्गको वातावरण, धार्मिक वातावरण चलाउनु भएको थियो। अब अहिले त्यस्तो खालको चाहिँ शासन पनि छैन, राज्यको पनि त्यो कुनै कार्यक्रम छैन, र घर घरमा पनि चाहिँ त्यो वातावरण नभएको हुनाले गर्दाखेरि हाम्रा बाल बच्चाहरू को बहिर्मुखता हुनु, धर्ममा अनास्था हुनुमा कारण त्यही हो।
0: हजुर हजुर, पक्कै पनि यो हामी हाम्रै कारण पनि छ, तर जो धर्म अनुशासन नैतिक शिक्षामा लागेको छ उसको जीवन चाहिँ छुट्टै खालको देखिन्छ, होइन?
1: एकदम चाहिँ रमणीय जीवन हुन्छ, एकदम सुखमय जीवन हुन्छ,
0: त्यो दुःखमा पनि सम के सुख दुःख होइन
1: समभाव हुन्छ,
0: समभाव हुन्छ, हजुर त्यो देखिएको छ,
1: हो हो, यो त प्रमाणित भएको छ।
0: हजुर, यो वैदिक शिक्षा र आधुनिक शिक्षा बीचको सन्तुलनलाई मिलाएर लैजान के गर्नुपर्छ जस्तो लाग्छ गुरु?
1: यसलाई सन्तुलनमा मिलाउनलाई चाहिँ नि अब होइन केही अर्को खास केही छैन, हामीले हामीसँग चाहिँ के हुनु पर्यो भनेदेखि नैतिकता हुनु पर्यो, नैतिकता, इमान्दारीता हुनु पर्यो, हामीमा इमान्दारीता हुनु पर्यो। किन व्यवहारमा चाहिँ धन पनि चाहिन्छ, धन नकमाउनु भने होइन, किनभने हामी लक्ष्मीका भक्त भयौं धन पनि कमाउन सक्छौं, सरस्वतीको भक्त बन्यौं भने ज्ञान पनि कमाउन सक्छौं, त्यसमा महासरस्वतीको आराधना गरेपछि ज्ञान मिल्छ, महालक्ष्मीको आराधना गरेपछि धन मिल्छ, अनि महाकालीको आराधना गरेपछि हाम्रो बल मिल्छ, हाम्रो शक्ति, हाम्रो शारीरिक बल मिल्छ। त्यसो भएर चाहिँ पहिले राजाको चाहिँ प्रशस्तिमा के भनिएको थियो भने त्रिशक्ति पट्ट भनिन्थ्यो राजालाई, त्रिशक्ति पट्ट भनेको महासरस्वती, महालक्ष्मी, महाकालीका कालीको चाहिँ शक्ति प्राप्त गरेका तीन त्रिशक्तिलाई प्राप्त गर्नुभएको थियो धार्मिक राजाहरूले, जस्तो राम जस्ता अरू राजाहरूले चाहिँ तीन प्रकारको शक्ति थियो र पो जुन बेला जे चाहियो त्यो गर्न सक्ने, होइन, ज्ञानको प्रचार पनि गर्ने, अनि सबै चाहिँ धनको लागि महालक्ष्मीको आराधना गर्ने, यज्ञ गर्ने, ज्ञानको लागि त्यस्तै ज्ञान यज्ञ गर्ने, सरस्वतीको आराधना गर्ने, अनि त्यहाँबाट बल चाहियो महाकालीको पनि आराधना गर्ने, जस्तो लडाईँ गर्न जानु पर्यो भने महाकालीको आराधना गर्ने, त्यो प्रचलन थियो पहिले। अब अहिले त्यो कुराहरू अलि केही कम हुँदै कमजोर हुँदै गएको छ।
0: हजुर, अहिले भनौँ न के हुन्छ र पूजा पाठ होइन धर्म संस्कारले के हुन्छ र भन्ने खालको आयो कि,
1: यो कुरा नबुझेर
0: हामीले
1: शिक्षा दिन नसकेर।
0: हजुर हजुर, यो साधना नै हो पूजा पाठ पनि, होइन गुरु?
1: पूजा पाठ पनि साधना हो।
0: हजुर
1: हो, गीतामा भगवानले भन्नुभयो नि श्रीमद् भगवद् गीताको 65 श्लोकमा के भन्नुभयो भने 18 अध्यायको 65 श्लोक है, मनमना भव मद भक्तो मध्याजी माम नमस्कुरु भन्नुभयो, तिमी सक्छौ भने तिम्रो मन सबै मलाई अर्पण गर, तिमी तुरुन्तै मुक्त हुन्छौ, यदि मन अर्पण गर्न सक्दैनौ भनेदेखि भक्ति गर, मेरो भावना मात्रै गर, तिम्रो मनले मलाई भावना गर है, मनमना भव मद भक्तो मेरो भक्ति गर, त्यो पनि गर्न सक्दैन भने मध्याजी भनेको मेरो पूजा गर, पूजा रूप कर्म गर, पूजा गर्नको पनि तिमीलाई अनुकूल परेन, पूजा गर्नको लागि पनि अक्षम भयो भने नमस्कार मात्रै पनि गर, तर मान्न त मान त्यसो भन्नुभयो भगवानले मनमना भव मत भक्तो मत्याजी नमस्कुरु भन्नु. यो बडो मार्मिक उपदेश हो कि यो भगवानको गीताको. अनि के चाहिँ गर्न सकिन्छ त्यो गर, सके ज्ञान गर, नसके भक्ति गर, त्यो पनि नसके कर्म गर, कर्म पनि गर्न नसके नमस्कार मात्रै पनि गर, मान झुक भनिएको छ कि. यसरी हामीले जुन शास्त्र मान्यौं भने भगवान पनि खुसी हुनुहुन्छ.
0: कति राम्रो हो नि. अझ भनौँ न, श्रीमद् भगवत गीतामै गीताको मलाई लाग्छ अध्याय छको पाँचको हो कि होइन, छैटौं श्लोक हो कि छको पाँचौं कुन श्लोक हो. आफ्नो आत्माको उद्धार आफै गर होइन, उद्धारे आत्मनात्मानम नात्मानम अवसादयेत आत्मना ह्यात्मनो बन्धुर आत्मै बरी पुरात्मनम भनेर भन्नुभएको छ भने आफ्नो आत्माको उद्धार आफै गर भन्नुभएको छ.
1: पाँच र छ श्लोक दुइटैमा यो सम्बन्धित कुरा छ.
0: हजुर,
1: यही कुरा छ दुइटै श्लोकमा.
0: हजुर हजुर,
1: यो एउटा मार्मिक कुरो हो. अरू केही गर्नु परेन, तिमीले सबै काम गर शरीरबाट, मनले चाहिँ मलाई सम्झ, तिम्रै भित्र छु म, फेरि होइन भित्र मात्रै होइन बाहिर पनि छु. सात अध्यायको सात श्लोकमा चाहिँ सूत्रमणि गणाइब भन्ने उदाहरण दिनुभयो. सारा जीव र जगत चाहिँ मालाको दाना जस्तो हो, म चाहिँ धागो जस्तो हुँ भन्नुहुन्छ भगवानले.
0: होइन,
1: जीव र जगतको भित्र म धागो जस्तो भएर उन्लिएर बसिया छु. धागो चुँडियो भनेदेखि माला छरपट्ट हुन्छ, तर धागो चुँडिएन भने माला अडिन्छ. त्यस्तै म भएर मैले अड्याएर यो जगत अडिएको छ भन्नुहुन्छ भगवानले.
0: होइन,
1: म धागो जस्तो भएर अब मेरो भित्र बसेको चाहिँ चैतन्य, मेरो मनबुद्धिको साक्षी भएर बसेको चैतन्य चाहिँ एउटा मालाको दानाभित्रको धागो जस्तो हो. अनि अरू सारा प्राणी, साना भुसुना किरादेखि लिएर ब्रह्मासम्मका सम्पूर्ण प्राणीको भित्र बसेको चैतन्य चाहिँ मालाभित्रको दानाको भित्र धागो जस्तो होइन. एउटा मालाको दानाभित्रको धागोलाई जानेपछि सबै जानियो, धागो त एउटै छ. एउटा शरीरभित्र बसेको चैतन्य र सारा प्राणीको भित्र बसेको चैतन्य एउटै चैतन्य
0: हो.
1: यस्तो कुरा बुझेपछि त मुक्त हुने केही गाह्रै भयो,
0: बुझ्नु
1: भयो नि. तर यो भावनामा उतार्नु पर्यो, भित्र चाहिँ हामीले त्यसलाई अभ्यास गर्नु पर्यो. अभ्यास गर्नु भनेको छ सबभन्दा ठुलो कुरो अभ्यास. अभ्यास भन्दा ठुलो अरू केही छैन.
0: अभ्यास त योग युक्तेन चेतसा नान्ने गामिन. हजुर, धेरै छन् यस्ता, तर हामीले पढे पनि त्यो के त्यो भाव बुझेर अध्ययन गर्न पर्यो.
1: बुझेर गर्नु पर्यो, श्रद्धा भक्तिपूर्व,
0: श्रद्धा
1: भक्तिपूर्व.
0: हजुर, पक्कै पनि हाम्रा शास्त्रहरू यति महत्वपूर्ण छन्, हरेक शब्द शब्दमा सूत्र केही न केही ज्ञान छ कि, हरेक अक्षरमा ज्ञान छ. त्यो ज्ञान चाहिँ हामीले ग्रहण गर्न सकिरहेको छैनौ
1: है.
0: त्यो ज्ञानलाई ग्रहण गर्ने हो भने त हामी अहिले पछिल्लो समयमा हेर्ने हो भने मान्छे यति व्यस्त छ, उसलाई एकछिन टक्क अडिएर आफ्नै बारेमा सोच्ने फुर्सद छैन कि, म के गरिरहेछु भन्ने पनि उसलाई थाहा छैन होइन. यो किन यस्तो यो भइरहेको, त्यो त भोलि नाश हुने चिज हो. हामी नाश नहुने चिजमा लगानी गर्नुभन्दा नि नाशवान चिजमा चाहिँ लगानी किन गरिरहेछौं गुरुजी?
1: होइन, यो यस्तो भयो, सबै मान्छेलाई चाहिँ यो संस्कार भन्ने थाहा भएन.
0: हजुर,
1: भइरहेको छ नि सानै उमेरदेखि नै उहाँहरूको संस्कार बिग्रियो है. हामीहरूको संस्कार चाहिँ सानै उमेरदेखि नै संस्कार बिग्रिएपछि अनि सबैलाई चाहिँ पैसा भयो हुने, पैसा भए जे पनि हुने भनेको पनि छ. कलीमा चाहिँ सबै मान्छेहरू चाहिँ पैसाको जप गर्नेछन्, भगवानको नाम कीर्तन भन्दा पनि पैसालाई बढ्ता महत्व दिनेछन् भनेको छ. त्यो पैसालाई महत्व दिएको हुनाले यस्तो भएको. पैसा मात्रै ठुलो कुरा होइन नि, इमान जमान भन्दा ठुलो त पैसा होइन नि. इमान जमान ठुलो, धर्म ठुलो, त्यसबाट पैसा आइहाल्छ नि. हामीलाई चाहिने कुरा त प्रारम्भ अनुसार आइहाल्छ. विदेशमा जाने मान्छेहरू पनि सबैले पैसा लिएर आएछन्, कोही उतै विलन भएको छन्, कोही कोहीले ल्याएछन्. प्रारब्ध भए त यी बसेर पनि पैसा कमाउन सकिन्छ, विदेशै जानुपर्छ भन्ने केही छैन. त्यसरी सबैको बहिर्मुखता भयो, अन्तर्मुखता हुने शिक्षा कहाँ भएन. यो शिक्षाको अभावले हो. यो मुख्य कुरा त स्कूल क्याम्पसमा पनि यस्तो शिक्षा हुनुपर्छ. यस्तो स्कूल क्याम्पसमा पनि यस्तो शिक्षा भयो भने अनि सबै देशभरिका जनताहरू, सबै नागरिकहरूले यस्तो सिक्नुहुन्छ. किन सिक्ने अवस्था त बालक अवस्था हो. बालक अवस्थामा राम्रो कुरा सिक्न पाए पो ठुलो भएपछि चाहिँ त्यसलाई गर्न सकिन्छ. मैले चाहिँ पाँच क्लासमा पढ्दाखेरि एउटा अनुशासन भन्ने शीर्षक थियो, त्यो अनुशासन भन्ने शीर्षकलाई मैले कण्ठ पारेर लेखेका थिएँ. अनि म चाहिँ अरू साथीहरूलाई पनि अनुशासनको बारेमा अरूलाई व्याख्या गर्थे. अनुशासन भन्दा ठुलो कुरा हो, किन अनुशासन भने घरमा पनि चाहिन्छ, राज्यमा पनि चाहिन्छ, समाजमा पनि चाहिन्छ, संगठनमा पनि अनुशासन चाहिन्छ। अनुशासन विहीन भइयो भनेदेखि चाहिँ हामी सब पतन हुन्छौँ। हामी हाम्रो नैतिकता पनि हुँदैन, चरित्र पनि हुँदैन। त्यो अनुशासन हामीले सिकाएनौँ हाम्रा साना साना बच्चाहरूलाई अनुशासनमा राख्न हामीले सकेनौँ। त्यही भएर सब उच्छृङ्खल वातावरण हाम्रो खडा भएको छ, अनुशासन नभएको हुनाले।
0: जति बेला भनौ न एउटा समय हजुरले मैले बाल्यकालमा पढे भन्नुभयो, त्यति बेला हेर्ने हो भने हामी नै बाल्यकालमा पनि एउटा पाप र धर्म थियो कि, केही कुरा गर्नलाई जस्तै दुधमा पानी हाल्न पाप लाग्छ भन्नुहुन्थ्यो कि। अब अहिले त सबै कुरामा मिसावट छ, कसले देखेको छ र भन्ने खालको जमाना आयो कि, होइन? हाम्रा पूर्वजहरू, हाम्रो बुवा हजुरआमाहरू, होइन हजुरबाहरू, पाप लाग्छ नि पानी मिसाउनुहुन्न बेच्ने दुधमा भन्ने, अझ भयो भने त बाँध्ने चलन थियो, बेच्ने चलनै थिएन
1: है।
0: यस्तो संस्कारबाट हामी हुर्केकाहरू किन यति स्वार्थी, यति हामी व्यक्ति केन्द्रित हुँदैछौँ? यही संस्कार नैतिकता नभएरै होला,
1: नैतिकता नभएर हो। शास्त्रमा तीन प्रकारका वाक्यहरू छन्, तीन प्रकारका वाक्यहरू के के छन् भने भयानक वाक्य, रोचक वाक्य र यथार्थ वाक्य। भयानक वाक्य भनेको नरक आदिका यातनाका कुराहरू छन् नि, कि भयानक वाक्य त्यो कुराहरू चाहिँ हामीले शिक्षा दिनुपर्छ, पर्थ्यो। पाप लाग्छ, पाप भनेको यस्तो हो भनेर चाहिँ हामीले शिक्षा दिनु पर्थ्यो। पाप गरेर नरक जानुपर्छ, यो शिक्षा छ हाम्रो धर्मशास्त्रमा। अब तर त्यो शिक्षा हामीले चाहिँ हाम्रा नागरिकहरूलाई, साना साना बालबालिकालाई दिन सकेनौँ, त्यो वातावरण हामीसँग छैन। त्यो धार्मिक शिक्षा त्यो छ। अनि रोचक शिक्षा भनेको चाहिँ अब पाप त गरिहाल्यो, त्यो पापलाई नाश गर्ने के त, नाश गर्ने उपाय पनि छ गरी, होइन? कर्म गरेर, धर्म गरेर, व्रत गरेर, दान गरेर, तीर्थ गरेर गरेको पाप नाश हुन्छ, पखालिन्छ। अनि पुण्य गर्यो भनेदेखि स्वर्ग जान पाइन्छ, स्वर्गमा यस्तो सुख सुविधा, रमाइलो वातावरण हुन्छ भनेर चाहिँ त्यहाँ शास्त्रमा बताएको छ। यो रोचक वाक्य। अनि ब्रह्म सत्यम जगन मिथ्या जीवो ब्रह्मैव ना पर भन्ने पनि छ फेरि। महादेवको काखमा बस्नुभएको पार्वतीले धेरै कथाहरू सुन्नुभयो भगवान शिवजी महादेवसँगबाट। अनि पार्वतीले एक दिन प्रश्न गर्नुभएछ, प्रभु हजुरले चाहिँ धेरै कथा पुराण त सुनाउनु भयो, तर सार तत्त्व पनि मलाई दिनुहोस् न, सुनाइदिनुहोस्, हजुर त ज्ञानी हुनुहुन्छ भनेर चाहिँ भन्नुभएपछि सुन्छौ त ल, यो सम्पूर्ण शास्त्रको सार कुरा त म आधा श्लोकमा सुनाइदिन्छु भन्नुभयो। अनि के भन्नुभयो महादेवले पार्वतीलाई भने, ब्रह्म सत्यम जगन मिथ्या जीवो ब्रह्मैव ना पर भनिदिनुभयो। ब्रह्म एउटा सत्य हो, जगत सबै मिथ्या हो, यो देखिएको मात्रै हो, सत्य होइन, नाशवान छ। तर चाहिँ नि जीव जो छ, यो सारा शरीरभित्र बसेको जो जीव छ, म भन्ने यी सबै जीवहरू चाहिँ ब्रह्मदेखि भिन्न होइनन् भनेर भनिदिनुभयो। सार तत्त्व यो चाहिँ यथार्थ वाक्य, यसलाई यथार्थ वाक्य भनिन्छ। यो यथार्थ वाक्यमा पुग्न चाहिँ धेरै समय लाग्छ, धेरै सबैले बुझ्न गाह्रो हुन्छ। यो बुझ्न कोसिस गरे त बुझिन्छ श्रद्धा भक्ति भए, तर चाहिँ यो रोचक वाक्य र जो भयानक वाक्य छ, यो चाहिँ हामीले प्रचारमा एकदम ल्याउनु पर्ने कुरा छ कि। यो यथार्थ वाक्य पनि प्रचारमा ल्याउनु त पर्छ, तर यो रोचक वाक्य र जुन भयानक वाक्य भन्नेले चाहिँ के गर्छ भने, समाजको लागि अनुशासनमा राख्नको लागि मद्दत हुन्छ। किन भयानक वाक्यले चाहिँ पापदेखि मान्छे डराउँछ, त्यो यदि पापसँग डराउने हो भनेदेखि अड्डा अदालत पनि केही पनि चाहिँदैन नि त। अड्डा अदालत किन चाहिएको त, मान्छे पापबाट नडराएको हुनाले, पापी भएको हुनाले। अब त्यसमा अड्डा अदालतले पनि फेरि त्यो पुण्य धर्मलाई अवलम्बन गरेको देखिँदैन, होइन? त्यो देखिएन भनेदेखि त झन् पापै पापमा चाहिँ फैलिने भयो, होइन? अन्याय भएन भनेदेखि, न्याय गर्नु पुण्य हो, अन्याय गर्नु पाप हो भन्ने कुरो त्यहाँ पनि हुनु पर्यो। सारा नागरिकले पनि अन्याय र न्याय बुझेको हुनु पर्यो, पाप पुण्यलाई बुझ्नु पर्यो। पाप पुण्यलाई बुझेर चाहिँ यदि आचरण भयो भने बल्ल अनि यथार्थ वाक्य बुझ्न सकिन्छ, अनि त्यो ब्रह्म सत्य हो भन्ने कुरा थाहा हुन्छ।
0: गुरु, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
1: अब म चाहिँ अब यो मैले बोलेका कुराहरू शास्त्र अनुसारको कुरा मैले बोलेको छु, यी कुराहरू जुन सुन्नुभएका श्रोताहरूले यसलाई आफ्नो व्यवहारमा उतार्नुहोला र हामीहरू सँगै नजिकै बसेर पनि हामी छलफल गर्न सक्छौ। यदि जिज्ञासु भयो भक्तहरूको भनेदेखि हामी साथमै नजिकै पनि बस्न सक्छौ। त्यसो भएको हुनाले हामीले चाहिँ अमृत संस्थाले यो रामपुर नगरपालिकाको वडा नम्बर एकमा जग्गा लिएर हामीले गुरुकुल आश्रम बनाउन लागेको छौं भन्ने कुरा मैले भनिसकेको छु। अहिले खटाङमा पनि हामीले कार्यक्रम गर्न लागेका छौं। खटाङमा त्यो एउटा टापु धाम भन्ने छ, त्यहाँ पनि हामी अब केही दिनपछि हामी त्यहाँ कार्यक्रम शुरू गर्छौँ। गीता प्रवचनको कार्यक्रम गर्छौँ, त्यहाँ गीता प्रवचनको कार्यक्रम हुन्छ। त्यस्तोमा अनुकूल हुने भक्तजनहरू हाम्रो साथमा आउन सक्नुहुन्छ, भेटघाट हुन सक्छ, हामी छलफल पनि गर्न सक्छौँ, प्रश्न उत्तर पनि हुन सक्छ हाम्रो। सबैमा जिज्ञासा बढोस्, भगवानको कृपा होस्, भगवान पशुपतिनाथले हाम्रो रक्षा गर्नुहुनेछ पक्कै पनि, सबैको सद्बुद्धि प्राप्त गराइदिनुहुनेछ भन्ने दृढ विश्वासको साथै ब्रह्मज्ञानी गुरु हाम्रो डाक्टर क्षितिज चन्द्र चक्रवर्ती गुरु मेरो गुरु हो, गुरुप्रति म भगवान पशुपतिनाथ अभिन्न गुरुप्रति चाहिँ सादर वन्दना गरेर मेरो भनाइलाई म पूर्ण गर्नेछु। पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्ति शान्ति शान्ति।
0: हस्, धेरै धेरै धन्यवाद छ यो समयका लागि आदरणीय गुरु अमृत संस्था नेपालका संस्थापक ब्रह्मविद गुरु विष्णु प्रसाद खरेलसँग आज हामीले ब्रह्म ज्ञान लगायत संस्थाले गरिरहेका गतिविधिहरूलाई जोड्ने कोशिश गर्यौं। वैदिक सनातन धर्म अथवा ब्रह्म ज्ञानको विषयमा हामी महिनौं छलफल गरेर पनि सकिँदैन, यो छोटो समयमा केही प्रसंगलाई उठान गर्ने कोशिश गर्यौं र गुरुले यो समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ अतिथि सहित नयाँ विषयमा छलफल गर्ने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ अक्षय पुण्य लाभ कमाऊ
3: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा
2: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ
4: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98-1-61-62-983 98-5-60-52-855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
5: घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
7: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161-525-904 स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
10: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकालिदिनु पर्यो
11: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
12: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा
13: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 98-4-28-575 98-0-67-15-947 98-5-32-575
14: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ
15: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी
14: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छु गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन् निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ
15: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी
14: छाती दुख्छ खान मन लाग्दैन वजन घट्दै जान्छ साँझ पख हल्का ज्वरो आउँछ 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ खकारमा रगत देखिन्छ यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ
16: क्षय रोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षय रोग फैलनबाट रोकौ
2: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की
7: वा क्या स्वादिलो माडा खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला
17: त्यसको लागि के चिन्ता बुढी मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ
1: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
17: साथै माड़ा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पिसु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41081।

0: दुई छैनन् मिठो भन्छन् पारा
1: बिस्तारै चलाउनुस् न दाई हतार गरेर कता पुग्नु छ र
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि
1: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
2: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9825017014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
5: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9855852855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा दुई बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9842059581
6: 9116715475
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 9846000851

0: Yeah. Uh-huh. Yeah. Uh-huh. Yeah. Uh-huh. Yeah.
1: Uh-huh.
0: Yeah.

0: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
1: सफा कपडा संकलनमा हातीमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560281104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
3: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
1: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा, 4 सिद्धार्थ चोक, फोन नम्बर 061570736, 98560325, 98086-35480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
5: सफलता स्टुडियो टाइम, इट्स 9 AM।

0: दिदी म त चितवन जान लागेको, यस्तो घरको रेखदेख गरिदिनु ल।
1: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ, बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेको हौ नि।
2: नाइ दिदी, मलाई त के पनि थाहा छैन।
3: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौ, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौ।
4: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा।
5: साउजी, जुस पाउन।
6: ल लिनुस जुस।
5: छोरी, एकैछिन सामान लिँदै गर है।
7: हस मामु। खै हेर्नु पर्यो, डेट एक्सपायर हुन्छ भन्थे। अंकल, यो त डेट एक्सपायर भएको होइन र?
6: किन हुनु नि नानी, तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ?
5: के भयो छोरी?
7: मामु, यो जुस त डेट एक्सपायर भइसके रहेछ।
5: खै खै हेर ल, हो त रहेछ। तपाईँ हामीलाई हेप्नु भएको, राख्नुहोस् तपाईँको जुस। अबदेखि यस्तो म्याच सकिएको सामान कहिल्यै पनि नबेच्नु होला। बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ, म्याच सकिएका सामान बेच्नु जघन्य अपराध हो।
4: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: घरेलु हिंसा अन्त्य हाम्रो सरोकार,
1: महिला पुरुष दुवै जिम्मेवार।
2: जनहितको लागि रेडियो सफलता 103.4 MHz पोखरा।
3: होइन नानीलाई के भयो, किन रोइरहेको?
4: हेर्न दिदी, झाडा पखाला लागेर बेहाल छ।
3: ए, यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो। त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने बानी बसाल्नु पर्छ, बुझ्यौ?
4: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु बेस।
5: जनहितका लागि रेडियो सफलता 103.4 MHz।
6: सफलता
7: मेरो सफलता,
8: हाम्रो सफलता,
9: हामी सबैको सफलता,
8: साँच्चै सफलता, हामी सबैको सफलताको लागि
10: रेडियो सफलता 103.4 MHz
11: सुन्न मन लाग्यो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98-576-22-51, 98-450-50-251।
3: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट
2: शप। बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तेल लगाता काम छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनु है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्भर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार। साथमा लोक सांगीतिक अभिवादन, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज को नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइन को www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट, रेडियो सफलताको फेसबुकबाट, रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट म यहाँहरूसँगै रहनेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली ओराली भन्ज्याङ चौतारी वन पाखा घाँस दाउरा मेला पाता पानी पन्दिरो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्दछ भन्दै यति बेला भने कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोसेली प्रस्तुत गर्दा कार्यक्रम लोक चौतारीको ढोका उघार्ने

हजुर, अत्यन्तै मिठो सांगीतिक उसले प्रस्तुत भइसकेको छ। कार्यक्रममा पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्म स्पर्शी सांगीतिक कोशीलीहरू प्रस्तुत गर्ने गर्छौ। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकचौतारी प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौ। यहाँहरूका कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको हामी सदैव भोग रहनेछौ भन्दै यति बेला फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कोशीली प्रस्तुत गर्ने अनुमति

0: अवश्य पनि यो मिठो सांगीतिक कसरी सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कसरीहरू प्रस्तुत गरिरहेका छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा कहिले मिलन बिछुरका गीत, कहिले रमाइलो, कहिले सालैजु, कहिले एकल भाकाहरू, कहिले कौडा, कहिले पञ्चे बाजेका गीतहरू कार्यक्रममा प्रस्तुत भइरहने नै छन्। यहाँको रोजाईलाई पनि हामी स्थान दिनेछौं। कहिलेकाहीँ कलाकारहरूसँग भलाकुसारी गर्नेछौं भने कहिलेकाहीँ यहाँहरूका सल्लाहसित पनि प्रतिक्रियासँग पनि हामी रमाउनेछौं भन्दै कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कुशली प्रस्तुत गर्नेछु अनि लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउनेछु कार्यक्रम लोक चौतारी सुन्दै गर्नुहोला।
1: अमेरिकाको ग्रिटिङ कार्ड ए अमेरिकाको ग्रिटिङ कार्ड।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: घर बनाउन लागेको कुरा त तपाईँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अझल गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
2: हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर रा ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-5149-84, 5149-85। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-5252-904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
6: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
7: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
6: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
8: हेलो
9: सुनिता,
8: हजुर सन्चै कस्तो छ हजुरलाई?
10: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
8: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
10: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
11: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
12: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
11: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
12: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा यु एफ ओ र श्री कम्प्लेक्सको बिचमा।
12: फोन नम्बर 061-5879-915।

हजुर एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीले प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु। यहाँहरू सम्पूर्णलाई समेट्दै स्वीकार गर्नुहोला।

हजुर, यो मिठो साङ्गीतिक शैली अवश्य पनि हरसम पुरले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मिलन बिछोडका गीतहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँ कि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छिट्टिएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम साङ्गीतिक शैली हरसमक्ष छिर्दै भोलिको बसाईमा पुनः भेट हुने वाचा गर्दै आजको बसाईबाट म तपाईँका सहयात्री प्रीति गिरी पनि छुटिने अनुमति चाहन्छु। हेदिन्जेल कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई धन्यवाद। भोलिको बसाईमा पुनः भेट हुने नै छ। जय गीत जय संगीत। तपाईँको बाँकी पल शुभ सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। धन्यवाद।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैद

0: कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
7: लौ न नि दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो बन नै सखा भन्यो भयो।
9: हाम्रो बन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर सन्छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-57-9-15
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ

0: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
0: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
0: मोबाइल नम्बर 9846059581
1: 9161514475।
2: तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धि का लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम संचालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9840600851।
2: सफलता स्टूडियो टाइम

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807715947, 9557325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547734, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: वा, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860601081।
7: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी
8: छानी।
7: नवमोडन फर्निसिङ सेन्टर, पोखरा 4 मास बारमा।
9: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
7: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मास बारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
10: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
11: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
10: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
12: कन्ट्याक्ट 0615530508, 0615898488।
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्र वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
6: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
7: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-22-25, 98-560-26-110।
3: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड,
8: पोखरा 4 सिद्धार्थ चोक बिजु नेस्ट बिल्डिंग को दोस्रो तला फोन नंबर 061-571-430 98-560-5843 सम्झनुस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1119 98-28-84-20-20 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 985-60-2140 985-60-60-127 र 98038-21-440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60 दोस्ती टु मिट सप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581
2: 98165 1575।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
6: Studio time.
2: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615553050, 0615898488।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचार का साथ ही छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथ ही माड़ा तितौरा अचार विदेश पठाउनु को लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार को लेबलिंग राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हार लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साँच्चै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547734 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9856035111

0: हेलो
1: हजुर सन्च है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफ र श्री कम्प्लेक्स को बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुसरा 7 चिकन बिरयानी हजुर के सहर।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: त्यसलाई तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0165707636 9856203325 9806535480। साथै आयस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9855343432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0161574225, 9560214040, 9560601127 र 9808214140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: तो के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-545-7337, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै शहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका हामीलाई सम्झनु।
0: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0165536651। सम्झनु है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
3: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802121050 9825127014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852110504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखराट कास्की। फोन नम्बर 0183553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811701123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-452-966।

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-45-966 मा सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा

0: 여자싸는만치그자하나
1: 눈이좋예바빠이긴주던요바빠
0: 아니하미사베이그자하나레디오사포바 103.4 MHz

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-45-966 मा सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा

0: just a super beauty. Quite hard to stand, sir, my.
1: नमस्कार, म युनिक परियार। तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-99।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा, मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दावासिनी बस पार्क।
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 9847।

0: 96569581
1: 9816715475।
2: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807081234, 9750707123, व्हाट्सएप नम्बर 9801177123।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615553050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460662 98460140081। मठ मन्दिर,
2: गुरुकुल,
3: चैत्य गुम्बा
2: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
3: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
2: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।

पैसा रहेछ एक कुरेर बैस गएछ आफू भने भन्दै बसे जे छ सै छ हेर्दा हेर्दै आयो अहिले बुढेसकालले घेरी आफ्नो भने पैसा बाहेक छ।

आफू भने भन्दै बसे जे छ सही छ सीमा बेच्ने भन्दै हिँड्छन् भागमा सुन छैन मै दुखीको बिहान बेलुका।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा यु एफओ र ट्री कम्प्लेक्स को बीचमा।
4: फोन नम्बर 061-587-915।
5: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98067-81-234, 97050-77-123, व्हाट्सएप नम्बर 98011-77-123।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560-011-86, 98460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35111।

मन त तिमीले रङ्गाएकी थियो, तर के गर्नु तिम्रो सिंहद्वार कहिले रङ्गाइदियो। अझै पनि तिमीलाई भेट्न खोज्दै यो पापी मन अनि देख्न खोज्ने पापी आँखा सक्रिय छन्।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821 27014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान कहाँ नलाकाउ
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
11: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ मुहान वरपरका रुख नकटाऊ र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि संचय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
12: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9805267793, 9769509060। दोस्ती टू मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: घर बनाइयो तर घर को सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
5: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560231461, 98266098।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्रेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 61 62 983 98 55 52 855 समझन है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061 570 736 98 560 20 325 98 086 35 480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: एक चिंता बुढ़ी मुख्य रसाउने माड़ा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
1: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माड़ा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: साथै माड़ा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9660141081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानु पर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846-00851।

0: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
1: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
0: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
1: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
0: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
2: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
4: हेलो,
5: हजुर सन्चै कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061-587-915।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुंगा पोखरा कास्की। फोन नम्बर 0161553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811771।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।
3: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 0161541994, 5149585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट
0: सप। आयो है मासु ताजा ताजा मासु दोस्तीटु मिट सप मा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960। कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 98460-59581,
3: 98165-75।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
3: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा 2 बिन्दवासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
6: मोबाइल नम्बर 98460-59581,
5: 98165-75।
0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
3: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: तामा, पीतल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850 1246 9850 1054 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
2: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289999।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: सुनमा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840-20-127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरुन मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811-87488।
4: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लगी वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको High speed fiber internet, IPTV, digital TV, corporate internet, intranet, the data center service adi seva haruko lagi web surfer Nepal. Aru bhanda farak sabai bhanda vishwasaniya Nepal bhari fiber internet ra TV service seva ko lagi web surfer. Ghar ghar ma fiber internet ra TV service.
3: Contact 061-55-3050 061-58-9848.
1: For more details, visit www.websurfer.com.np.
4: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क पिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी पिस्टेल भेटनरी सेन्टर
2: यो खटारले फेरि टेन्सन दिए
3: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने मोटरसाइकलमा होइन कम्तीमा यस्तो तनाव त हुन्न
4: उनीहरूलाई के थाहा गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा
0: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ साथै होम सर्भिसको पनि सुविधा छ सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप पोखरा 8 रत्नचोक प्रोप्राइटर भीमकाजी गुरुङ मोबाइल नम्बर 97-668-66-353 98-122-44-584
5: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा 8 कास्की फोन नम्बर 061-553-071 98-067-81-234 97-050-77-123 व्हाट्सएप नम्बर 98-011-77-123
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
6: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
6: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिनीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्ज मा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: कुणा आदरणीय श्रोतामा राधे राधे। राधा माधव समिति नेपालको प्रस्तुति कार्यक्रम आध्यात्मिक सन्देश तपाईँ रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक हप्ताको तीन दिन आइतबार सोमबार र मंगलबार सुन्न सक्नुहुनेछ। मानव जीवनको परमचरम लक्ष्य सुख आनन्दको बाटो देखाउनुहुने वर्तमान समयका अनन्त विभूषित श्री 1008 श्री कृपालुजी महाराज समन्वयवादी पञ्चमम जगद्गुरुत्तम हुनुहुन्छ। उहाँका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी हुनुहुन्छ। सुनौ उहाँको प्रवचनको आजको श्रृंखला।
1: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ, इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्। तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तिनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।
2: यस्या मतम तस्य मतम मतम यस्य न वेद सह अभिज्ञातम विजानताम विज्ञातम अभिजानताम। वेद, वेद को परिभाषा गर्यो भगवान को, कि जसले जान्दछ उसले बताउनै सक्दैन, जसले बताउँछ त्यसले जानेकै हुँदैन, यहाँ सम्भव भन्यो वेदले। दोज हु नो डोन्ट से, दोज हु से डोन्ट नो, ताओइज्म ले पनि यही सिद्धान्त बतायो। या सम्बन्ध कि सृष्टिकर्ता ब्रह्माजी जसले शून्यबाट यत्रो ब्रह्माण्ड बनाए, उनले समेत भने नाहम न युयम, म पनि जान्दिन तिमीहरू पनि जान्दैनौ, नारद सनकादिकलाई भन्दैछन्। मेरो साथी छ भगवान शंकर, उनले पनि जान्दैन भगवानलाई। ब्रह्मा समान शंकर समान पर्सनालिटी भगवानलाई जान्दैनन् त फेरि हाम्रो के गति छ? त हामी निराश भयौं। पुनः वेद शास्त्रले हामीलाई हौसला दिए होइन जान्न सकिन्छ। विगतमा जानेका छन् जीवात्माहरूले, तुलसीदासले जाने, सूरदासले जाने, मीराबाईले जानिन्, हामी पनि जान्न सक्छौ। त जान्ने उपाय के हो? र अझै गहिराईमा मैले यहाँहरूलाई सम्झाए यो विषयलाई कि महान्तम पर्सनालिटी सरस्वती बृहस्पति एवं ब्रह्मा पनि किन जान्दैनन्, किनकि भगवान विरोधी धर्मको अधिष्ठाता छ। विरोधी धर्म केलाई भन्छन्? त्यो सब मैले यहाँहरूलाई सम्झाए। जीवात्माको सम्बन्धमा पनि गहिराईपूर्वक सम्झाए। भगवान दिव्य छ, अलौकिक छ, जीवात्मा माइक छ, मायाको अन्डरमा। भगवान प्रेरक छ, जीव प्रेरिय छ। भगवान प्रकाशक छ, हामी प्रकाश्य छौं जीवात्मा। भगवान धारक, हामी धार्यवान। भगवान सर्वज्ञ, हामी अल्पज्ञ। अतः भगवानलाई जीवात्माले जान्न सक्दैन। यी भेदहरू छन्। फेरि वेदले बतायो हाम्रो इन्द्रिय मन बुद्धिबाट अग्राह्य छ भगवान, तथापि भगवानलाई जान्न सकिन्छ यदि भगवानले स्वयं जनाइदिए भने। अर्थात भगवानको कृपाद्वारा नै हामी भगवानलाई जान्न सक्छौ। कृपा सबले एक स्वरमा बताए, भगवानको कृपाद्वारा नै। वेद शास्त्र, बाइबल, कुरान सबबाट मैले सिद्ध गरे, एकमात्र उपाय भगवानलाई प्राप्त गर्ने कृपा। र कृपा विगतमा तमाम जीवात्माहरूलाई भयो, हामीलाई किन भएन? जबकि हामी पनि भगवानको अंश, भगवानको पुत्र, अरू पनि पुत्र, अरू पुत्रमाथि कृपा भयो, हामीमाथि किन भएन? अमृतस्य वै पुत्राः वेद भन्छ, जीवात्मा परमात्माको पुत्र हो। त यसमा हामीले आवाज उठायौं त भगवानको एक शर्त रहेछ, जुन शर्त जसले पूरा गरे भगवानलाई जाने, प्राप्त गरे, हामीले मानेनम्। त्यो शर्त के हो? शरणागति। अर्थात शरणागति एकमात्र शर्त कृपा प्राप्ति हेतु। फेरि यहाँलाई मैले सम्झाए कि कृपा कसको प्राप्त गर्ने, शरणागत कसको हुने? भगवानको। मैले भने भगवानको कृपाद्वारा भगवानलाई जान्न सकिँदैन। शरणागत पनि भगवानको हुने होइन, अरू कसैको हुनुपर्छ, तब भगवानको प्राप्ति हुन्छ। त अरू कसको हुने? मैले वेद शास्त्रबाटै सिद्ध गरे, महापुरुषको, भगवत प्राप्त सन्त महात्माको, जसलाई गुरु पनि भनिन्छ, उसको शरणद्वारा नै हामी भगवानको कृपा प्राप्त गर्न सक्छौ, गुरु कृपाद्वारा नै प्राप्त गर्न सक्छौ। यो पनि मैले यहाँलाई सम्झाए वेद शास्त्र एवं आप्त ग्रन्थहरूद्वारा। फेरि प्रश्न आयो कि यदि गुरुको शरणमा जानुपर्ने हो, गुरु कृपाले भगवत प्राप्ति हुने हो भने भगवान ठूलो कि गुरु ठूलो? यसमा अनेक विरोधी सिद्धान्त वेद शास्त्रमा उल्लेख छन्, सब मैले बताए। कतै भनिएको छ भगवान ठूलो हो, गुरु सानो हो। यो सिद्धान्त पनि ठिक हो। कसरी ठिक हो मैले सम्झाए। दोस्रो, गुरु भगवान बराबर हो, यो सिद्धान्त पनि ठिक हो। तेस्रो, होइन गुरु ठूलो हो, भगवान सानो हो।

तुलसीदासजीले त यहाँ सम्भव भनिदिए, अरे गुरुको अगाडि भगवानको के हैसियत छ, रामते अधिक राम कर दासा, अर्थात संत महात्माले जुन गर्न सक्छन् त्यो रामले पनि गर्न सक्दैनन्। कसरी? यो पनि मैले गहिराई पूर्वक यहाँलाई सम्झाएँ। तेस्रो सिद्धान्त, यो पनि ठीक हो तर यी तीन सिद्धान्त भन्दा पनि वास्तवमा ठीक हो चौथो सिद्धान्त, त्यो हो गुरु नै भगवान हो, भगवान नै गुरु हो। आचार्य माम बिजानियान, भगवानको सर्वत्र घोषणा छ, गुरु म नै हुँ। यश्च देवे पराभक्तिर यथा देवे तथा गुरु। वेद श्वेतासोत्तर उपनिषदको 6:23 भगवानले घोषणा गरे, जस्तो भक्ति ममा गर्छौ भगवानमा गर्छौ त्यस्तै भक्ति गुरुको गर पहिला, अनि मात्र मलाई प्राप्त गर्न सक्छौ। त यो सिद्धान्त। तर गुरुको परिभाषा मैले गरे, गुरु त्यो हो श्रोत्रियम ब्रह्मनिष्ठम, अर्थात जसलाई वेद शास्त्रको पूर्ण ज्ञान होस्, हर प्रश्नको समाधान दिन सकोस्, साथ साथै भगवानलाई साक्षात्कार गरेको होस्, भगवानलाई प्राप्त गरेको व्यक्ति होस्, त्यो गुरु। केवल वस्त्रधारी तिलकधारी जटाधारी मुण्डनवाला गुरु होइन। त हाम्रो अगाडि एक विशाल प्रश्न खडा भयो कि त्यस्तो भगवान बराबरको गुरुलाई कसरी जान्ने, कसरी चिन्ने? बाहिरी भेषभूषाबाट त चिन्न सकिँदैन। त यसको निमित्त मैले उपायहरू बताए कि वास्तविक भगवत प्राप्त सन्तले के गर्दैनन्। त्यसमा 4 कुरा बताए। 1, संसार दिँदैनन्, जुन तपाईँहरूलाई भ्रम छ कि महापुरुषले संसार दिन्छन्, संसारको वैभव दिन्छन्, धन सम्पत्ति पुत्र पोष्ट, वास्तविक महापुरुषले यो दिँदैन। किन? यसको कारण मैले बताइसके। दोस्रो, चमत्कार देखाउँदैन। चमत्कार जुन सिद्धिहरू छन् यसका अनेक प्रकार छन्, तामस राजस सात्विक, यी सबको बारेमा पनि मैले यहाँलाई सम्झाए। तेस्रो, जो वास्तविक महापुरुष छ भगवत प्राप्त सन्त छ उसले श्राप दिँदैन, श्राप, त्यसको पनि कारणहरू बताए। फेरि चौथो कुरा, सबैभन्दा आश्चर्यजनक कुरा तपाईँहरूको लागि, महापुरुष जो छ वास्तवमा भगवत प्राप्त सन्त उसले आशीर्वाद पनि दिँदैन। यी 4 चीज जसले गर्दैन त्यो एक पहिचान हो महापुरुषको। आशीर्वाद पनि दिँदैन भने हाम्रो भगवत प्राप्ति कसरी हुन्छ, यो प्रश्न उठ्यो। त मैले बताए, तत्त्व ज्ञान दिन्छ, साधना गराउँछ, र जब पात्र तयार हुन्छ त प्रेम दान गर्दछ, जसलाई दीक्षा भनिन्छ। र यो संसारमा जुन चलेको दीक्षा वास्तवमा दीक्षा होइन, केवल पेट पालुहरूले चलाएको एक ढोंग हो, मैले तपाईँहरूको अगाडि सिद्ध गरे। दीक्षाको मतलब यो हो कि बिजुलीको कनेक्सन जोडे समान, जोड्यो कि बत्ती बल्यो। दीक्षा जुन दिन प्राप्त हुन्छ वास्तवमा तत्काल भगवत प्राप्ति हुन्छ, त्यो पनि गहिराई पूर्वक यहाँलाई मैले सम्झाए। त्यसपछि अझ अनुभवद्वारा महापुरुषलाई जान्नको निमित्त उपाय बताए। जति पनि व्यक्तिहरू तपाईँहरूलाई लाग्छ कि यो सन्त महात्मा भगवत प्राप्त सन्त हुन सक्छ, ती सबको लिस्ट बनाउनुहोस् र संघमा जानुहोस्। संघमा गएपछि 2 चीज हुन्छ, त्योभन्दा पहिला अझ 1 चीज हुन्छ, त्यो हो कि जो वास्तविक महापुरुष छ उसको वाणी भगवानको वाणी। महात्मा महापुरुष त केवल शरीर मात्र हो, भित्र बसेर चलाउने कार्य सब भगवानले गर्छन्। ददामी बुद्धि योगम तम, गीतामा सरल छ, 10 अध्यायको 10 श्लोक तपाईँहरू पढ्न सक्नुहुन्छ, भगवानको घोषणा छ। त जब तपाईँलाई लाग्छ यो महात्मा महापुरुष हुन सक्छ, भगवत प्राप्त सन्त हुन सक्छ, उसको सङ्गमा गएपछि उसले जुन वाणी बोल्छ त्यो वाणी भगवानको वाणी हुन्छ, त त्यसले तपाईँहरूको हृदयमा धक्का दिन्छ, धक्का,
जसद्वारा तपाईहरु अन्दाज गर्न सक्नुहुन्छ कि यो मेरो पत्थर समान हृदयलाई हिलाइदिने केही छ यसमा। र त्यसबाट दुई चीजको उत्पत्ति हुन्छ, यो जुन संसार छ संसारबाट विराग केही हदसम्म र भगवान प्रति अनुराग यो प्राप्त हुन्छ। अब सबका जानुस, नोट गर्नुस् कति प्रसेन्ट भोकसका जाँदा, जसका सबभन्दा धेरै हुन्छ बस त्यसको पछि लाग्नुहोस्। यो एक गुरुको पहिचान। अर्को वास्तविक महापुरुषसँग एक चीज हुन्छ, त्यो हो भगवानको प्रेम। तर भगवत क्षेत्रको नियम छ गोपनियम गोपनियम गोपनियम प्रयत्न तह, त्यो प्रेमलाई महापुरुषहरू छुपाउँछन् लुकाउँछन्। तर संसारको प्रेम त वातावरण पाएपछि छचल्किन्छ, मैले सिद्ध गरे। त भगवानको अगाध प्रेम जुन छ समुद्र, यदि वातावरण प्राप्त भयो भने त्यो पनि छचल्किन्छ अष्ट सात्विक भावको रूपमा। र त्यसको के पहिचान हो सब मैले तपाईँहरूलाई बताइदिए, त्यो अनुसार तपाईँहरूले महापुरुषभित्र प्रेम छ भन्ने कुरा समात्न सक्नुहुन्छ। जहाँ त्यो चीज भेट्नुहुन्छ बस त्यसलाई गुरु मान्नुहोस्, तपाईँको कल्याण निश्चित छ। ब्लेस्ड आर द प्योर इन हार्ट, दे शाल सी गॉड, बाइबल। यही कुरा ठ्याक्कै अनुवाद छ बाइबलमा पनि। शुद्ध हृदय भएको पर्सनालिटी, जसले भगवत प्रेम प्राप्त गरेको छ त्यसको चिन्हको बारेमा बताइएको छ। त्यस प्रकार गुरुको पहिचान गरेर हामीलाई गुरुको गाइडेन्समा नै अगाडि बढ्नु छ भगवत क्षेत्रमा, यो सिद्ध भयो। त्यसपछि हामीले भगवानसम्म पुग्ने कति बाटा छन् कस्ता कस्ता छन् त्यस विषयमा प्रवेश गर्यौं। मैले बताए केवल तीन मार्ग छ, चौथो कुनै मार्ग छैन। काण्ड त्रयात्मको वेदः, वेदद्वारा प्रतिपादित तीन मार्ग, जसलाई भगवान श्री कृष्णले पनि ठप्पा लगाए, लाल मोर छाप लगाए, योगास्त्रयो मया प्रोक्ता, नृणाम श्रेयो विधित सया, ज्ञानम कर्म च भक्तिश्च नोपायन्योस्ति कुत्रचित। अर्थात केवल तीन मार्ग, कर्म ज्ञान भक्ति। तो यो तीन को बारे में हमले अलग अलग विवेचन प्रारंभ करें। कर्म, कर्म का चार प्रकार। पहला तो यो समझाए मैले तपाईलाई कि कर्म धर्म को बारे में वेद शास्त्रले एक साथ भने कर्म धर्म को पालन गर। अर्को तर्फ त्यही वेद शास्त्रमा विरोधी सिद्धांत प्रस्तुत भयो कि जो कर्म धर्म मार्फत लक्ष्य प्राप्त गर्न चाहन्छ त्यो घोर मूर्ख हो, घोर अन्धकारमा प्रवेश गर्छ। त एक तरफ प्रशंसा, एक तरफ निन्दा। यसको कारण के हो मैले तपाईँहरूलाई सम्झाए कि कर्म का चार प्रकार छन्, कर्म विकर्म अकर्म कर्म सन्यास। कर्म अन्तर्गत चार कर्म धर्म छन्, नित्य कर्म नैमित्तिक कर्म काम्य कर्म एवं प्रायश्चित कर्म। र कर्म धर्म अन्तर्गत वर्णाश्रम धर्म पनि बताए, जसमा ब्राह्मण क्षेत्रीय वैश्य शूद्र एवं चार आश्रम, ब्रह्मचर्य गृहस्थ वानप्रस्थ एवं सन्यास। कर्म धर्म कर्म काण्डको अवलम्बन लिएर अगाडि बढ्न चाहनुहुन्छ भने छुवाछुत इत्यादि पनि मान्नु पर्छ, यो मैले सिद्ध गरे। तर यो छुवाछुत लगायतका कर्म काण्ड कलियुगमा पूरा गर्न असम्भव छ, किनकि छवटा नियमहरू छन् ठूल्ठूला, त्यो मैले बताए। धर्म सम्पद्यते षड्वीर धर्मस्तु विपर्यय, यदि ठीक ठीक भए धर्म, नभए अधर्म हुन्छ, नरक जानुपर्छ। त्यो डिटेल्समा मैले तपाईँलाई सम्झाएँ कर्मकाण्डको बारेमा। दोस्रो विकर्म, केही नगर्नु, बिल्कुल केही नगर्नु, ती नरक जान्छन्, त्यो पनि मैले सम्झाएँ। बाँकी रह्यो दुई, अकर्म एवं कर्म सन्यास। कर्म सन्यास माने सब काम धाम छोडेर केवल भगवानको चिन्तन गर्नु, त्यो वन्दनीय।
तर गृहस्थमा रहेका व्यक्तिहरूलाई त्यो सुट गर्दैन, त्यसैले बाँकी रह्यो एक अकर्म जसलाई कर्म योग पनि भनिन्छ। अर्थात कर्म गर्दै संसारमा आफ्नो कर्तव्य पूरा गर्दै भगवानको चिन्तन गरेर पार हुने उपाय हो कर्म योग। त जुन वेद शास्त्रले कर्मको खण्डन गर्यो, विरोध गर्यो, त्यो दुई कर्मको गर्यो, एक कर्म एवं कर्म अन्तर्गतको कर्म धर्म, दोस्रो विकर्म, यो दुईटाको निन्दा गर्यो। तर दुईवटा जुन छ कर्म सन्यास एवं कर्म योगको प्रशंसा गर्यो। र यो जसले कर्म सन्यास एवं कर्म योगको अवलम्बन लिन्छ त्यसले यो छुवाछुत इत्यादिको पालन गर्नु पर्दैन। मैले यहाँलाई यो पनि विस्तारपूर्वक सम्झाएँ। यस प्रकार कर्मको निरूपण भयो। कर्म योगको बारेमा यहाँलाई सम्झाइयो कि संसारको कार्य शरीरले गर्दै मन भगवानमा लाउनु नै कर्म योग हो। यही चीज भगवान श्री कृष्णले अर्जुनलाई सम्झाए, तर मैले सिद्ध गरिदिए कि भगवानले अर्जुनलाई बेवकुफ बनाए, किनकि मनको संयोग नहुने हो भने केवल इन्द्रियले संसारको काम पनि हुन सक्दैन, सब गडबड हुन्छ, पूरा संसार दुई मिनटमा खत्म हुन्छ। यस प्रकार कर्मको निरूपण भयो। बाँकी रह्यो दुई मार्ग, ज्ञान मार्ग एवं भक्ति मार्ग, त्यसको बारेमा हिजो निरूपण गरियो। ज्ञानको बारेमा पनि तमाम वेद शास्त्रले एक स्वरमा भने ज्ञानको अवलम्बन लिनुपर्छ, ज्ञान नै प्रमुख हो, खुब प्रशंसा गरे, फेरि ज्ञानको निन्दा पनि भयो। सब वेद शास्त्रले एक साथ निन्दा पनि गरे, दुई विरोधी सिद्धान्त। यसको कारण मैले यहाँलाई सम्झाए, ज्ञान मुख्यतया दुई प्रकारको छ, एक शाब्दिक ज्ञान, एक अनुभवात्मक ज्ञान। केवल शब्दको ज्ञान जसले प्राप्त गर्छ त्यो निन्दनीय, वेद शास्त्रले त्यसको निन्दा गर्यो, तर अनुभवात्मक ज्ञान जुन छ त्यो ज्ञानको फेरि प्रशंसा गर्यो। तर शाब्दिक ज्ञान अनिवार्य छ, तर लक्ष्य भने होइन, केवल माध्यम हो। त्योदेखि अझ गहिराईमा मैले लगे कि अनुभवात्मक ज्ञानमा पनि अध्यात्म क्षेत्रमा दुई ज्ञान छ, एक आत्मज्ञान, एक परमात्माको ज्ञान। आत्मज्ञानवालाको पतन हुन सक्छ, जड़ भारत इत्यादिको मैले उदाहरण दिए। परमात्माको ज्ञान जसले प्राप्त गर्दछ त्यसको पतन हुँदैन। र परमात्माको ज्ञानमा पनि तीन भेराइटी छ,

भागवत 1:2:11। 3 ब्रह्मानंद परमात्मा प्रेमानंद को भगवान। 3 तो इसमें हमने द्वी को निरूपण करें एक साथ प्रेमानंद और ब्रह्मानंद। ब्रह्मानंद ज्ञानी को ज्ञान मार्ग द्वारा प्राप्त करने प्राप्य वस्तु, भक्त को भगवान प्राप्य वस्तु। यो प्राप्ति हेतु ज्ञानी सोहम सोहम सोहम भन्छन्, अर्थात त्यो नै म हुँ त्यो नै म हुँ, अहम ब्रह्मास्मि म नै ब्रह्म हुँ, आयम आत्मा ब्रह्म यो आत्मा नै ब्रह्म हो, प्रज्ञानम ब्रह्म ज्ञान नै ब्रह्म हो इत्यादि, यो ज्ञानीहरूको सूत्र हो। तर भक्त भगवानलाई प्राप्त गर्नेवाला के भन्छ, दासोहम म भगवानको दास हुँ, उसको अविलम्बन लिएर अगाडि बढ्छ। त मैले वेद शास्त्रद्वारा सिद्ध गरे स्वयंको बलले हिँड्छ ज्ञानी, भक्त भगवानको बल लिएर हिँड्छ। त स्वयं हिँड्दा बार बार पतन हुन सक्छ, भगवानको बल लिएर हिँड्ने भक्तको निमित्त भगवानको घोषणा छ, कौन्तेय प्रति जानी ही नमे भक्त प्रणश्यति गीता 9:31। जो भक्त छ त्यसको कहिले पतन हुँदैन, त्यसलाई मैले साथ दिएको हुन्छु भगवानको घोषणा। त प्राप्ति पश्चात जुन ब्रह्मानन्द र प्रेमानन्दमा के भेद छ त्यो पनि मैले बताए। एक वृक्ष आँपबाटै आँपको पात पनि उत्पन्न हुन्छ, आँपको फल पनि उत्पन्न हुन्छ, तर त्यो पात र फलमा जुन रस खाँदाखेरि रसको पिउँदाखेरिको जुन वैलक्षण्यता छ भेद छ, जुन आपको फलमा छ त्यो पातमा छैन, हो एक वृक्षबाट निस्केको, त्यही समान भेद छ ब्रह्मानन्द र प्रेमानन्दमा मैले सम्झाएँ। त्यसैले इतिहासमा ब्रह्मानन्द प्राप्त गरेका महानतम ज्ञानीका नेताहरूले पनि जब जब अवसर प्राप्त भए त आफ्नो ब्रह्मानन्दलाई भुलेर प्रेमानन्द प्राप्त गर्न लालायित भए। त्यसको तमाम उदाहरण मैले प्रस्तुत गरे, सृष्टिकर्ता ब्रह्मा, सत्ययुगका ज्ञानीहरूका नेता सनकादिक, त्रेतायुगका ज्ञानीहरूका नेता राजा जनक, द्वापरका शुकदेव परमहंस उद्धव परमहंस इत्यादि को उदाहरण प्रस्तुत गरे। कलियुगमा ज्ञानीहरूका नेता आदि जगद्गुरु शंकराचार्य जी, उनले पनि ज्ञानको बारेमा भाषण दिए अद्वैत वेदान्तको, तर वास्तवमा भक्ति गरे। किन? अब हेर्नुहोस्, महापुरुष र भगवानको विषयमा किन भन्ने प्रश्न आउँदैन। एक कार्य गर्छन् जीव कल्याण हेतु, तै पनि हाम्रो बुद्धिले मान्दैन। त हेर्नुहोस्, जुन बेला जुन परिस्थिति हुन्छ परिस्थिति अनुसार महापुरुषहरू सिद्धान्त प्रतिपादन गर्छन्। जति बेला आदि जगद्गुरु शंकराचार्यको समय थियो त्यति बेला व्यापक हिंसा थियो र समकालीन थिए भगवान बुद्ध, हिंसा रोक्नलाई उनले वेदको विरुद्धसम्म बोले, किनकि वेदलाई गलत प्रकारले प्रयोग गरिएको थियो त्यति बेला। त समकालीन शंकराचार्यजी पनि भए वेदलाई स्थापना गर्न हेतु, त उनले पनि हिंसालाई निरुत्साहित गर्नको निमित्त यो प्रचार गरे, अहम ब्रह्मास्मि म नै ब्रह्म हुँ, हरेक जीवात्मा ब्रह्म हो। त यसद्वारा हिंसालाई कम गर्नमा मद्दत पुगोस्, यसकारण यो सिद्धान्त बताए, किनकि ब्रह्मले ब्रह्मलाई काट्नु त भएन बलि दिनु त भएन, यो सब कारण थियो। तर वस्तु त भक्त थिए रसिक थिए। अच्युतम केशवम सत्यभाम माधवम माधव

0: सर्वत्र भगवान को, सगुण साकार भगवान को भक्ति को निमित्त ही भक्ति रचना करे शंकराचार्य जी। त्यसैले उनी रसिक संत थिए, भक्त थिए, तो यो मैले सिद्ध गरे।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98 5 60 35 800 र 98 4 60 24 162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राम।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 4 गते सोमबार।